0: रात बजेर 15 मिनटसम्म त्यसपछि अष्टमी तिथि लाग्नेछ। नक्षत्रमा चित्र रातिमा 12 बजेर 21 मिनटसम्म त्यसपछि स्वाति नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा सिद्धि 43 घटी 16 पल्लासम्म त्यसपछि साध्य योग लाग्नेछ। कर्णमा भद्रा अहोरात्र रहनेछ। आनन्दादि योगमा आज द्वाक्ष योग रहनेछ। सूर्य कर्कट राशिमा चन्द्रमा कन्या राशिमा रहनेछन्। आजको दिन मान 33 घटी 59 पला अर्थात 13 घण्टा 38 मिनटको रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5 बजेर 22 मिनटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6 बजेर 57 मिनटमा हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय मध्याहमा 12 बजेर 9 मिनटमा रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 11 बजेर 22 मिनटमा रहेको छ। आज सूर्य पूजा गर्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लागौं आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि हुने व्यक्तिहरूका लागि आज बिहानैदेखि नयाँ सोच र योजनाहरूले मनमा डेरा जमाउनेछन्। रोकिएका पुराना कामहरूलाई फेरि गति दिने यो समय निकै उपयुक्त रहेको छ। आत्मविश्वासमा वृद्धि हुनाले तपाईँले लिने निर्णयहरू फलदायी हुनेछन्। आर्थिक दृष्टिकोणले आजको दिन मध्यम रहनेछ। लगानी गर्ने सोचमा हुनुहुन्छ भने अलि बढी अध्ययन गर्नु राम्रो हुनेछ। अनावश्यक खर्चलाई नियन्त्रण गर्न सके भविष्यका लागि राम्रो हुने ग्रह गोचर रहेको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज आफ्नो धैर्यता र बुद्धिको प्रयोग गर्नाले जटिल समस्याहरूको पनि समाधान गर्न सक्नुहुनेछ। आर्थिक क्षेत्रमा केही उतार चढाव देख्न सक्नेछ। लेनदेनका मामलामा विशेष सावधानी अपनाउनुहोला। सोचे भन्दा बढी खर्च हुने सम्भावना भएकाले बजेट बनाएर चल्नु बुद्धिमानी हुनेछ। ऋण लिने अथवा दिने काममा आज निकै सोच विचार गरेर मात्रै कदम चाल्नुहोला। व्यापारिक दृष्टिकोणले नयाँ सम्झौताहरू हुन सक्छन्। परिवार र आफन्तका बीचमा केही असमझदारी उत्पन्न हुन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूका लागि आज नयाँ ज्ञान सिक्ने र आफूलाई परिमार्जित गर्ने अवसरहरू प्राप्त हुनेछन्। नयाँ व्यवसाय शुरू गर्नका लागि आजको दिन अनुकूल रहेको छ। पैतृक सम्पत्तिको उपयोगबाट पनि तपाईँलाई फाइदा हुने देखिन्छ। कार्यक्षेत्रमा तपाईँको रचनात्मकताको उच्च मूल्याङ्कन हुनेछ। नयाँ जिम्मेवारीहरू मिल्न सक्ने देखिन्छ जसले भविष्यमा पदोन्नतिको मार्ग प्रशस्त गर्नेछ। संचार र प्रविधि क्षेत्रमा आज विशेष सफलता प्राप्त हुने ग्रह गोचर रहेको छ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूको लागि आज तपाईँले जति मेहनत गर्नुहुन्छ त्यसको प्रतिफल उच्च हुनेछ। सोचे भन्दा राम्रो हुनेछ। मनमा नयाँ उत्साह र जोश रहनाले कठिन कार्यहरू सजिलै सम्पन्न हुनेछन्। आर्थिक व्यवस्थापनमा आज तपाईँको कुशलता देखिनेछ। अनावश्यक खर्चहरू कटौती गरेर बचत बढाउने योजना सफल हुनेछ। जग्गा जमिन अथवा सवारी साधन खरिदको योजना बनाउँदै हुनुहुन्छ भने आज केही ठोस प्रगति हुन सक्ने देखिएको छ। आज उधारो रकम फिर्ता हुने सम्भावना पनि रहेको छ। कार्यस्थलमा सहकर्मीहरूको पुनः सहयोग प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि हुने व्यक्तिहरूका लागि आज तपाईँको आर्थिक अवस्था सुदृढ रहनेछ। आमदानीका नयाँ स्रोतहरू फेला पर्न सक्छन्। हाकिम अथवा माथिल्लो निकायबाट तपाईँको कामको प्रशंसा हुनेछ। नयाँ परियोजनाको जिम्मेवारी पाउने सम्भावना पनि रहेको छ। वैदेशिक रोजगारीको प्रयासमा लागेकाहरूका लागि सुखद समाचार प्राप्त हुनेछ। पारिवारिक जीवनमा खुसियाली छाउनेछ र भाइ बहिनीसँगको सम्बन्धमा सुधार आउनेछ। दिनभर व्यस्त रहे पनि ऊर्जाको स्तर कायम रहने ग्रह गोचर रहेको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशि व्यक्तिहरूका लागि आज नसोचेको समस्याले काममा अवरोध पुर्याउनेछ। धैर्यता र संयमताले मात्र आजको दिन सफल बनाउने देखिएको छ। आर्थिक रूपमा आजको दिन केही खर्चिलो हुन सक्नेछ। औषधि अथवा मरमत सम्भारका काममा अचानक खर्च बढ्नेछ। आर्थिक लेनदेन गर्दा लिखित कागजात राख्न नबिर्सिनुहोला। बचतमा ध्यान दिन नसक्दा भविष्यमा केही समस्या अवश्य पर्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ तर ठूलो लगानीका लागि आजको समय त्यति उपयुक्त रहेको छैन। अब सातौं राशि तुला राशि। तुला राशि व्यक्तिहरूका लागि आज साझेदारीमा गरिएका कामहरूबाट राम्रो लाभ प्राप्त हुनेछ। व्यापारमा नयाँ रणनीति अपनाउनाले बजारमा आफ्नो पक्कड बलियो बनाउन सक्नुहुनेछ। कार्यस्थलको वातावरण मित्रवत रहनेछ। तपाईँले गरेका प्रस्तावहरू सहजै स्वीकृत हुनेछन्। विद्यार्थीका लागि आजको दिन नयाँ कुरा सिक्न र अनुसन्धानका लागि निकै राम्रो रहनेछ। वैदेशिक यात्राको योजनामा रहेकाहरूका लागि प्रक्रिया अघि बढ्ने देखिएको छ। घरमा कुनै उत्सव तथा रमाइलो वातावरण सिर्जना हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि व्यक्तिहरूका लागि आज तपाईँमा भएको दृढ इच्छा शक्तिले असम्भव देखिने कामहरू पूरा हुन सक्नेछन्। प्रतिस्पर्धीहरूलाई पछि पार्दै आफ्नो स्थान सुरक्षित गर्न सक्नुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ। रोकिएका धन फिर्ता आउनाले मनमा शान्ति छाउनेछ। ऋण तिर्ने अथवा व्यवस्थापन गर्ने काममा सफलता मिल्ने ग्रह गोचर रहेको छ। नयाँ काममा लगानी गर्नका लागि आजको दिन उत्तम रहेको छ। बुद्धिमानी पूर्वक गरिने लगानीले दीर्घकालीन फाइदा हुनेछ। व्यापारमा राम्रो मुनाफा हुने ग्रह गोचर रहेको छ। अब नवौं राशि धनुराशि। धनुराशिले व्यक्तिहरूको लागि आजको दिन पढाइ लेखाइ र बौद्धिक विमर्शमा समय बित्नेछ। आमदानी र खर्चको सन्तुलन मिलाउन केही कठिन हुन सक्ने देखिएको छ। धार्मिक अथवा परोपकारी काममा खर्च हुने योग रहेको छ, जसले तपाईँलाई मानसिक सन्तुष्टि प्रदान गर्नेछ। हतारमा कुनै पनि ठूलो आर्थिक निर्णय आज नलिनुहोला। कार्यक्षेत्रमा तपाईँको बौद्धिक क्षमताको कदर हुनेछ। परामर्श अथवा शिक्षण पेसामा रहेकाहरूका लागि आजको दिन विशेष लाभदायक रहनेछ। विद्यार्थीहरूले आफ्नो लक्ष्य प्राप्तिमा केन्द्रित रहेर अध्ययन गर्न सक्नेछन्। अब दशौं राशि मकर राशि। मकर राशि व्यक्तिहरूको लागि आज घरायसी काममा बढी समय खर्चनु पर्ने हुन सक्छ। जग्गा जमिन अथवा घरसँग सम्बन्धित मामिलामा केही अल्झनहरू आउनेछन्। आर्थिक दृष्टिकोणले आजको दिन मध्यम रहेको छ। आमदानीका स्रोतहरू स्थिर रहे पनि खर्चको मात्रा बढ्दै जानेछ। घरायसी सुख सुविधाका वस्तुहरूमा खर्च हुने देखिन्छ। लगानी गर्दा अनुभवी व्यक्तिको सल्लाह लिनुहोला, जसले गर्दा फाइदाजनक हुनेछ। व्यापारमा केही मन्दी आउन सक्ने देखिन्छ। जागिरमा रहेकाहरूले आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्दा मान सम्मान प्राप्त हुने ग्रह गोचर रहेको छ। अब 11 राशि कुम्भ राशि। कुम्भ राशि व्यक्तिहरूका लागि आज तपाईँको आत्मबल उच्च रहनेछ र कुनै पनि चुनौतीको सामना गर्न सक्नुहुनेछ। छोटो दूरीको यात्राको योग रहेको छ, जसले तपाईँलाई नयाँ अवसरहरू प्रदान गर्नेछ। दाजुभाइ अथवा साथीभाइको सहयोगमा नयाँ आर्थिक स्रोतहरू पहिचान गर्न सक्नुहुनेछ। व्यापारमा नयाँ सम्झौताहरू हुने र आमदानी बढ्ने सम्भावना पनि आज रहेको छ। छिमेकी र आफन्तहरूसँगको सम्बन्धमा सुधार आउनेछ। कुनै सामाजिक कार्यमा नेतृत्व गर्ने अवसर पनि तपाईँलाई प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशि व्यक्तिहरूका लागि आज तपाईँको बोलीको प्रभाव बढ्नेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। परिवारमा सुख र शान्तिको वातावरण कायम रहनेछ। घरका सदस्यहरूबीच आपसी सहयोग र सद्भाव बढ्दै जानेछ। घरमा कुनै पाहुनाको आगमनले खुसियारी थपिनेछ। जीवन साथीसँगको सम्बन्ध मधुर बन्दै जानेछ र भविष्यका लागि नयाँ योजनाहरू बन्नेछन्। स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। मुख र दाँतमा केही समस्या आउन सक्ने भएकाले सावधान हुन आवश्यक छ। सरसफाइमा आज विशेष ध्यान दिनुभएमा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारे जानकारी सँगै बलागु आजको साइड विश्वकर यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछन्। त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज पश्चिम र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभवेला पारेर यात्राको छलनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला सखर गुँद अथवा दही खाएर आजको शुभवेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभवेला पारेर यात्राको छलनी गर्ने भएमा तपाईँलाई यात्रा जस लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अथवा शुभ लाभादी बेला। बिहानमा 5:15 छ बजेर 58 मिनटसम्म रोग बेला रहनेछ। बिहानमा 6:58 8:42 उद्वेग बेला रहनेछ। बिहानमा 8:42 10:25 चर बेला रहनेछ। बिहानमा 10:25 12:09 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। मध्याहमा 12:09 दिनमा 1:52 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वका काम, यसअघि गरेर छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 1:52 3:35 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 3:35 5:19 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। दिनमा 5:19 साँझमा 7:02 समय फेरि रोग बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौ। साँझमा 7:02 8:19 उद्योग बेला रहनेछ। साँझमा 8:19 9:36 चर बेला रहनेछ। राति 9:36 10:52 लाभ बेला रहनेछ। राति 10:52 12:09 अमृत बेला रहनेछ। राति 12:09 1:26 काल बेला रहनेछ। राति 1:26 2:42 शुभ बेला रहनेछ। राति 2:42 3:59 रोग बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:15 समय फेरि उद्वेग बेला रहनेछ। त्यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो रहनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, दिनमा 3:00 4:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: नमस्कार।
1: चरा संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालोमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालोको सुरुमा मुख्य खबरका शीर्षकहरू। पोखरामा सटल बस सेवा बन्द, उद्घाटन र प्रचार प्रसारमा मात्र ध्यान दिएर दीर्घकालीन व्यवस्थापन महानगर चुकेको आरोप। कास्की प्रहरीद्वारा असारमा 245 मुद्दा दर्ता फरतार, अभियुक्तबाट 23 लाख भन्दा बढी असुल। 24 घण्टामा विपदका 62 घटना, 2 जनाको ज्यान गयो। बुधबारदेखि पानी पर्न कम हुँदै जाने। सार्वजनिक विधा पुनरावकन गर्न कार्यदल गठन गर्ने निर्णय, मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा परपूर्ति नरोकिने। पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता, नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू। र विश्वकप विजेता स्पेनमा जितको खुसियाली। अब सुनो पूरा समाचार। पोखरा महानगरपालिकाको पहलमा नयाँ वर्षको अवसरमा शुरू भएको सटरबल सेवा बन्द भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म हवाई यात्रीलाई मुख्य सड़कसम्म आवाजात गराउने उद्देश्यले सञ्चालन गरिएको दुवै विद्युतीय सटल बस असार मसन्तमा सम्झौता सकिएपछि काठमाडौँ फिर्ता लगिएको छन्। महानगरपालिकासँगको सम्झौता अवधि सकिएको र थप सञ्चालनबारे कुनै कुरा नभएकाले गाड़ीहरू फिर्ता लगिएको हो। बिहान 6 बजेदेखि राति 10 बजेसम्म सञ्चालन हुने यस बसमा यात्रीको चाप एकदमै न्यून थियो। यात्रीहरूका लागि यो सेवा पूर्ण रूपमा निशुल्क गरिएको थियो। निशुल्क सेवा भएकाले रात्री यात्रीबाट भाड़ा संकलन गर्ने कुरै भएन। सटल बस सञ्चालन गर्दा लाग्ने चालक सहचालक विद्युतीय ऊर्जा तथा मर्म सम्भारको खर्च पोखरा महानगर कृषि विकास बैंक र कामला सेवा विकास बैंक लिमिटेडले बेहोर्ने सम्झौता भएको थियो। काठमाडौँको महानगर यातायात प्रणालीसँग महानगरले अल्पकालीन परीक्षण परियोजनाका रूपमा असार मसान्तसम्मका लागि 2 वटा बस उपलब्ध गराउने समझदारी गरेको थियो। प्रणालीले बस सञ्चालन बापतको प्रत्यक्ष दैनिक सञ्चालन खर्च मात्र वित्तीय साझेदारी ब्याङ्क मार्फत प्राप्त गर्यो। तर दीर्घकालीन रूपमा बस चलाएर प्रणालीले पाउने थप व्यावसायिक लाभ वा भाडाको सुनिश्चितता नभएकाले निरन्तर सेवा दिन आर्थिक रूपमा सम्भव नभएको कम्पनीले जनाएको छ। हामीले पोखरामा यात्रीको सुविधाका लागि परीक्षणका रूपमा असार मसान्तसम्मका लागि मात्रै 2 वटा गाड़ी पठाएका थियौं। महानगर यातायात प्रणालीका सचिव केशव नेपालले भन्नुभयो, यात्रीको चाप एकदमै न्यून रहेकाले भाड़ा उठाएर वा व्यावसायिक रूपमा मात्रै त्यहाँ बस चलाउन सम्भव थिएन। वित्तीय साझेदारसँगको सम्झौता अनुसार दैनिक सञ्चालन खर्च त प्राप्त भयो, तर दीर्घकालीन रूपमा सञ्चालन गर्न कुनै निश्चित मोड नै बनेन। असार वसन्तमा सम्झौता सकिने लाग्दा पनि पोखरा महानगरपालिकाले यो सेवा निरन्तर सञ्चालन गर्नेतर्फ कुनै चासो देखाएन। असार वसन्तदेखि सेवा कसरी अगाडि बढ़ाउने, स्थानीय यातायात व्यवसायहरूसँग कसरी सहकार्य गर्ने वा अन्य कुनै मोडल अप्नाउने भन्ने विषयमा महानगरका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबाट कुनै औपचारिक प्रस्ताव वा छलफल अगाडि बढ़ाइएन। विमानस्थल जस्तो महत्वपूर्ण क्षेत्रमा यात्रीको सहजताका लागि शुरू गरिएका सेवामा महानगरले देखाएको यो व्यवस्थाप्रति स्थानीयवासीले असन्तोष व्यक्त गरेका छन्। उद्घाटन र प्रचार प्रसारमा मात्र ध्यान दिएर दीर्घकालीन व्यवस्थापनमा महानगर चुकेको उनीहरूको भनाइ छ। सम्झौता अवधि सकिएपछि र महानगरको तर्फबाट थप सञ्चालन बारे कुनै कुराकानी वा सम्झौता नवीकरणको पहल नभएपछि हामी गाड़ी काठमाडौँ फिर्ता ल्याउन बाध्य भयौं। सचिव नेपालले भन्नुभयो, अब महानगरले स्थानीय यातायात व्यवसायहरूसँगको सहकार्य गरेर वा अन्य वित्तीय बास मार्फत यो सेवालाई निरन्तर दिनु उपयुक्त हुन्छ। तर पोखरा महानगर तर्फबाट हालसम्म कुनै औपचारिक प्रस्ताव वा छलफल आएको छैन। यता पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी सञ्चालन गरिएको वित्तीय सटल बस सेवा रोकिएपछि पोखरा महानगरपालिकाले यसलाई निजी क्षेत्र मार्फत निरन्तरता दिने तयारी गरेको छ। महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारीका अनुसार सटल बस सेवाको शुरूआती परीक्षण महानगरले गरे पनि यसको दीर्घकालीन सञ्चालन निजी क्षेत्रको सक्रियतामा गराउने अवधारणा छ। निजी क्षेत्रसँग सम्झौता गरेर बस सञ्चालन गराउने योजना रहे पनि यातायात व्यवसायी महासंघ लगायतका निकायसँग विभिन्न विषयमा सहमति जुट्न बाँकी छ। हामीले शुरूआत गरे पनि यसको निरन्तरता निजी क्षेत्रबाटै गराउने भन्ने अवधारणा हो। पोखरा महानगरपालिकाका सूचना अधिकारी कृष्ण तिवारीले भन्नुभयो, वैशाखदेखि असार महिनासम्म हामीले सञ्चालन गर्यौं, अब निजी क्षेत्रसँग सम्झौता गरेर अघि बढ़ाउने तयारीमा छ। विमान स्थलबाट मुख्य शहरसम्म यात्रीलाई आवाजातमा सहज बनाउन सञ्चालन गरिएका दुईवटा विद्युतीय बस सञ्चालनका लागि पोखरा महानगरपालिकाले 8.5 लाख रूपियाँ खर्च गरेको छ। कामना सेवा विकास बैंक लिमिटेडले 3.5 लाख रूपियाँ र कृषि विकास बैंकले 5.5 लाख रूपियाँ सहयोग गरेका थिए। चार्जिङको खर्च बाहेक महानगरको 8.5 लाख खर्च भएको तिवारीले बताए। बिहान 6 बजेदेखि यात्री भए नभए पनि नियमित रूपमा बस चलाउनु पर्ने र विद्युतीय बसको सञ्चालन खर्च उच्च हुने भएकाले महानगरले आफैले निरन्तरता चलाउन नसकेको उहाँको भनाइ छ। बसका लागि आवश्यक चार्जिङ स्टेशन महानगरले उपलब्ध गराउने क्षमता थियो। पहिला नागढुङ्गा र पछि कालिका फ्यूल शस्त्र प्रयोगको पम्पमा चार्जिङका स्थापना मिलाइएको थियो। शटल बस सञ्चालनमा यात्रीको चाप र औचित्यका विषयमा पनि प्रश्न उठेको छ। विमानस्थलबाट बाहिरिने यात्रीलाई शहरसम्म पुग्न बस सेवा आवश्यक देखिए पनि शहरबाट विमानस्थल जाने यात्रीको संख्या भने निकै न्यून रहेको पाइएको छ। हवाई यात्रा गर्ने अधिकांश यात्रीहरू निजी सवारी साधन वा ट्याक्सी प्रयोग गर्ने भएकाले पनि शटल बसमा यात्रीको उपस्थिति अपेक्षाकृत हुन नसकेको जनाएको छ। निजी क्षेत्रको यातायात व्यवसायीहरूको आवश्यक समन्वय र संवाद गरेर चाँडै शटल बस सेवा पुनः सुचारू गराउने देश दिशामा महानगरले काम गरिरहेको सूचना अधिकारी तिवारीले बताउनुभयो। कामना सेवा विकास बैंकका ब्रान्डिङ प्रमुख सुशील पौडेलले पोखरा महानगरको अनुरोधमा बैंकको ब्रान्डिङका लागि 3 महिनाका लागि सम्झौता भएको बताए। असार मसान्तसम्मको सम्झौता थियो, तर यी अनुसार हामीले 3,50,000 रूपियाँ बुझाएका थियौं। उहाँले भन्नुभयो त्यस बापत गाड़ीको बाहिरीपट्टि बैंकको पर्चा राखिएको थियो। कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले पर्यटकीय स्टर पोखरामा बैंकको प्रचारका लागि छोटो अवधिका लागि गरिएको सम्झौता सकिएको बताए। यसबारे थप कार्ययोजना केही नबनाइएको उहाँले बताउनु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र महातहतका निकायले असार महिनाभर 245 वटा विभिन्न अपराध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढ़ाएका छन्। जिल्लामा जघन्य तथा गम्भीर अपराधका 28 वटा मुद्दा दर्ता भएका छन्। महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित 11 वटा मुद्दा दर्ता भएका छन्। आर्थिक अपराधका 85 वटा मुद्दा दर्ता भएका छन्। अन्य विभिन्न अपराधका 181 वटा मुद्दा दर्ता भएका छन्। कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानका अनुसार चालू मुद्दाका आधारमा कास्की प्रहरीले 180 जना प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनतर्फ प्रहरीले असारमा 66 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ परिमा 48 जना पुरूष र 18 जना महिला छन्। उनीहरूबाट 11 वर्ष 11 महिना 2 दिन कैद ठोकिएको छेकिएको छ। प्रहरीले उनीहरूबाट 23,39,792 रूपियाँ बिगो रकम असुल गरेको छ। सामाजिक हिस्सातर्फ 116 वटा ठाडो उजुरी दर्ता भएको छन्। ती उजुरीमा 116 जना पीड़ित र 116 जना पीड़क छन्। पीड़ित मध्ये 18 देखि 25 वर्ष उमेर समूहका 26 जना छन्। 26 देखि 35 वर्ष उमेर समूहका 43 जना छन्। 36 देखि 45 वर्ष उमेर समूहका 30 जना छन्। 46 देखि 60 वर्ष उमेर समूहका 16 जना छन्। 60 वर्ष भन्दा माथिका 1 जना छन्। घरेलु हिंसातर्फ 16 वटा शारीरिक मानसिक तथा आर्थिक उजुरी परेका छन्। तीमध्ये 14 वटा उजुरीमा बिला पत्र गराइएको छ। 2 वटा उजुरी अदालत तथा अन्य निकायमा पठाइएको छ। कास्कीमा सबैभन्दा धेरै हिंसाका घटना पोखरा महानगरपालिकामा भएका छन्। सबैभन्दा कम घटना रूपा गाउँपालिकामा भएका छन्। असार महिनामा महिला पुरूष बालबालिका र ज्येष्ठ नागरिक गरी 80 जना हराएको निवेदन परेको थियो। प्रहरीले तीमध्ये 72 जनालाई फेला पारेको छ। फेला पर्नेमा 19 जना महिला छन्, 21 जना पुरूष छन्, 28 जना बालबालिका छन्, 4 जना ज्येष्ठ नागरिक छन्। अघिल्लो महिना हराएका थप 14 जनालाई पनि असारमा फेला पारिएको छ, जसमा 7 जना महिला, 3 जना पुरूष र 4 जना बालबालिका छन्। प्रहरी कार्यालयमा सिधै परेका 443 वटा ठाडो उजुरी सबै फर्चुट भएका छन्। जिल्ला प्रशासन कार्यालय मार्फत आएका 46 वटा उजुरी पनि सबै फर्चुट भएका छन्। लागू औषध नियन्त्रण तर्फ असारमा 21 वटा मुद्दा दर्ता भएका छन्। लागू औषध कारोबार तथा ओसार पोसारमा संलग्न 36 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा 35 जना पुरूष र 1 जना महिला छन्। कास्कीमा असार महिनामा 19 जनाले आत्महत्या गरेका छन्, 16 जनाले झुण्डिएर आत्महत्या गरेका छन्। तीनजनाले विष खाएर आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा 18 वर्ष मुनिका 5 जना छन्। कास्की प्रहरीले असारमा घटेका ठूला अपराधका घटनाका अभियुक्तलाई समेत नियन्त्रणमा लिएको छ। असार 2 गते पोखरा 13 कुडहरबाट 715 एम्पुल आगोस सहित 63 वर्षका अमर हवाल पक्राउ परेका छन्। असार 24 गते पोखरा 15 मेरी गोल्डमा घर नाप्ने वाहनामा चोरी गर्ने 35 वर्षका भुवन बहादुर शाह शंकर र 35 वर्षका विराज सुनारलाई काठमाडौँबाट पक्राउ गरिएको छ। असार 12 गते पोखरा 5 माले पाटनबाट 240.2 ग्राम ब्राउन सुगर सहित 24 वर्षका बिजन सापकोटा, 28 वर्षका सञ्जीव श्रेष्ठ र 49 वर्षका फिरोज हुसेन पक्राउ परेका छन्। असार 26 गते पोखरा 18 सेतीबाट अनलाइन जुवा र सट्टेबाजी खेलाउने 8 जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा 7 जना भारतीय र 1 जना नेपाली नागरिक छन्। उनीहरू गुरु भाइ 247.pro नामक लिंक मार्फत सट्टेबाजी सञ्चालन गर्थे। उनीहरूबाट 7 थान ल्यापटप, 6 थान मनिटर, 31 थान मोबाइल र 34 थान भारतीय सिम कार्ड बरामद भएको छ। असार 29 गते अन्धकारमा प्रकाश दिने टल्किने ढुङ्गा देखाएर 10 लाख रूपियाँ ठगी गर्ने 6 जना पक्राउ परेका छन्। उनीहरूले दिपेन्द्र तामिल सिन्हासँग थप 20 लाख रूपियाँ माग्दै धम्की दिएका थिए। असार 28 गते पोखरा 32 मजुवाबाट कारमा 1,848 एम्पुल लागेको औषध लुकाएर ल्याउने 5 जना भारतीय नागरिक पक्राउ परेका छन्। असार महिनामा श्रृंखलाबद्ध चोरीमा संलग्न 9 जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा 2 भारतीय, 2 चाइनिज र 5 नेपाली नागरिक छन्। उनीहरूबाट 15 तोला भन्दा बढ़ी सुनका गहना र 2 तोला 2,1,220 रूपियाँ नगद बरामद भएको छ। प्रहरीले अपराध न्यूनीकरणका लागि क्राइम हट स्पट म्याप तयार गरी सचेतना कार्यक्रम चलाएको छ। चौवालिसौं पीपी स्मृति दिवसको सन्दर्भमा नेपाली कांग्रेस कास्कीले विद्यार्थी बीच वक्तृत्व कला प्रतियोगिता आयोजना गरेको छ। अहिलेका युवाले बीपीबाट के सिक्ने भन्ने विषयमा आयोजना गरेको प्रतियोगितामा एसयूएस हर्मन माइनर विद्यालय की प्रेरणा बराल प्रथम भएकी छन्। प्रतियोगितामा लक्ष्मी आदर्श माविका सम्झना बेलवासी द्वितीय, एसयूएससी की अनुजा गौतम तृतीय र राम ज्योति माविका स्वेच्छा परिवार सान्त्वना भएका छन्। प्रतियोगिताका विजेताहरूलाई क्रमश 10,000, 8,000, 5,000 र 2,000 रूपियाँका साथै प्रमाणपत्र प्रदान गरिनेछ। साउन 6 गते पार्टी कार्यालयमा हुने कार्यक्रममा उनीहरूलाई पुरस्कृत गरिने नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता रविन सिग्देलले जानकारी दिनुभयो। प्रतियोगिताको निर्णायक मण्डलमा डाक्टर एमनाथ तिमिलसेना संयोजक तथा दिपेन्द्र पराजुली र कपिल मणि दाहाल सदस्य थिए। बीपी स्मृति दिवसकै सन्दर्भमा पोखराको पर्यटन सम्बन्धी पोलिसी लेखन प्रतियोगिता पनि सञ्चालन गरिएको छ। नेपाली कांग्रेस कास्कीका उपसभापति एवं कांग्रेस कार्यक्रम संयोजक युवराज कुमारको अध्यक्षतामा भएको कार्यक्रममा सभापति किशोर दत्त बराल, सचिव देवेन्द्र राणावार, सहसचिव एवं प्रवक्ता रविन सिक्दर र सहसचिव शंकर ढुंगाना लगायतले आफ्नो धारणा राखेका थिए। देशभर पछिल्लो 24 घण्टामा 62 वटा विपदजन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न भागमा बाढ़ी, पहिरो, डुबान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सर्पवंशका कारण 2 जनाको ज्यान गएको छ भने पहिरोबाट 2 जना घाइते भएका छन्। यस्तै 24 घण्टाको अवधिमा 11 वटा सड़क अवरूद्ध भएका छन्। प्राधिकरणले सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण झण्डै 12,27,000 रूपियाँ बराबरको अनुमानित आर्थिक क्षति भएको छ। घटनामा 6 वटा चौपाए पनि क्षति भएको छ। 24 घण्टामा 18 जिल्लामा 26 वटा पहिरो, 13 वटा सर्पदंश, 8 वटा आगलागी, 7 वटा अविरल वर्षा, 5 वटा जनावर आक्रमण तथा 3 वटा बाढ़ीका घटना भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। हिजो र अस्ति देशका विभिन्न ठाउँमा वर्षासँगै बाढ़ी, पहिरो, डुबान जस्ता विपदका घटना बढ़न सक्ने भन्दै प्राधिकरणले चेतावनी जारी गरेको थियो। यस्तै बाढ़ी र पहिरोका कारण देशका विभिन्न ठाउँमा 9 वटा प्रमुख राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार पृथ्वी राजमार्ग सहित मेची, अरानीको र पृथ्वी राजमार्गका केही खण्ड तथा दिक्तेल, भोजपुर मध्य पहाड़ी दिक सड़क, बीपी राजमार्ग र कान्ति लोकपथकामा पहिरो र बाढ़ीका कारण सड़क अवरूद्ध बनेका हुन्। पृथ्वी राजमार्गको चितवन र धादिङमा भएको अवरोध हटेको छ। वर्षा भइरहेकाले बाढ़ी पहिरोको जोखिम अझै कायम रहेको प्रहरीले जनाएको छ। सम्भावित शास्ति र जोखिमबाट बस्न यात्रा गर्नुअघि अनिवार्य रूपमा सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको छ। यता पछिल्लो 24 घण्टामा सुदूरपश्चिम र कर्णालीको पहाड़ी क्षेत्रका केही ठाउँ बाहेक देशका धेरै ठाउँमा पानी परेको छ। सिन्धुपाल्चोक, रूपन्देही, दाङ लगायतका जिल्ला र आसपासमा आरी घोप्टे वर्षा भएको छ। अन्य जिल्लाहरूमा पनि खेतीपातीका लागि पर्याप्त वर्षा भएको छ। जल तथा मौसम विभागले पर्सी भोलि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने जानकारी दिएको छ। अहिले मनसूनको न्यूनचापीय रेखा सर्दर ठाउँभन्दा उत्तरतर्फ रहेकाले देशभर वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद बिन गमार आर्यले जानकारी दिनुभयो। उहाँका अनुसार आज र भोलि देशका विभिन्न ठाउँमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमश कम हुँदै जाने सम्भावना छ। आज राति विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा राति मुसलधारे वा आरी घोप्टे वर्षा हुन सक्ने भनिएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सङ्गाल। अब एकैछिन विश्रामको पालो।
0: श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।
2: होइन न अगाडि मूर्ति छ न त के पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
3: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त ठाउँै छैन, अनि यसै नभनेर के गर्नु त।
2: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
4: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9191924824।
3: के हेरेर तोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरिराखु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
6: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9821270।
4: कुखुरा तथा पशुपालक किसानका लागि

नम्बर 98560 2844 कुखुरा तथा पशुपालक किसानहरुको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। सरकारले सार्वजनिक विद्यालयलाई पुनरावकन गर्न गृह मन्त्रालयका सहसचिवको संयुक्तमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अवस्थामा बसेको सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन विदा दिने थालेपछि साविकमा रहेका अरू सार्वजनिक विदाको पुनरावकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीले हस्ताक्षर गर्नुभएको 22 बुधे निर्णयमा उल्लेख छ। बैठकले धेरै पुराना, असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका साथै लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढ़ाएको पनि निर्णय पनि गरेको छ। यस्तै बैठकले दरबन्दी कटौतीपछि बढ़ी हुने कर्मचारीहरूलाई आवश्यकता अनुसार संघीय प्रदेश र पालिकामा पठाउने निर्णय पनि गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेपछि स्वीकृत भएका दरबन्दीहरूमा कर्मचारीहरूको मिलान गर्ने र धेरै हुने कर्मचारीहरूलाई अभाव भएका ठाउँमा पठाउने निर्णय गरेको हो। सचिवहरूले मालपोत र नापिका सेवाहरूलाई पालिकामा हस्तान्तरण गर्ने कामलाई तीव्रता दिने र त्यसका लागि संघीय मामिला मन्त्रालयले पालिकाको संस्थागत र प्राविधिक क्षमता बढ़ाउने निर्णय पनि गरेको छ। जनसम्पर्क धेरै हुने कार्यालयहरूको सेवालाई सहज, सरल र बिचौलिया मुक्त बनाउने प्रतिबद्धतासहित कर्मचारीहरूले निवेदन र उजुरी लेख्न नजान्ने सेवाग्राहीलाई सघाउनु पर्ने निर्णय पनि सचिवको बैठकले गरेको छ। बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्ति भए यता पहिलो पटक सचिवहरूको बैठक बसेको हो। यता मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव स्तरीय बैठकले प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापनमा सम्बन्धमा निर्णयहरू गरे लगत्तै प्रधान

तथा मन्त्री परिषदको कार्यालयले लोकसभा आयोग मार्फत हुने पदपूर्तिका विषयमा उत्पन्न अन्यलबारे स्पष्ट पारेको छ। सोमबार बसेको सचिवहरूको बैठकले मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झारिएसँगै कर्मचारीहरूको दरबन्दी मिलान र संगठन तथा व्यवस्थापन सर्वेक्षण नसकिएसम्म लोकसेवामा नयाँ माग नगर्ने निर्णय गरेको थियो। उक्त निर्णयले अन्यल सिर्जना गरेको भन्दै प्रधानमन्त्री कार्यालयले नयाँ विज्ञप्ति जारी गर्दै पदपूर्ति प्रक्रिया नरोकिने स्पष्ट पारेको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अरियालद्वारा जारी विज्ञप्तिमा संगठन तथा व्यवस्थापन सर्वेक्षणका कारण केही कर्मचारीहरू दरबन्दी भन्दा बढ़ी हुन सक्ने देखिएकाले मात्र प्रधानमन्त्री कार्यालयको स्वीकृति अनिवार्य गरिएको उल्लेख छ। विज्ञप्तिमा भनेको छ, फाजिलमा रहेका कर्मचारीहरूको व्यवस्थापन भइसकेपछि रिक्त रहेका पद वा अन्य नयाँ स्वीकृति दरबन्दीका लागि नियमित रूपमा लोकसेवा आयोगमा माग गरिनेछ। यस्तै सचिव बैठकको निर्णय स्थायी पदपूर्ति रोक्नका लागि नभई दरबन्दी व्यवस्थापनका लागि मात्र भएको प्रष्ट पारेको छ। प्रतिस्पर्धा बिना नेपाल विज्ञान तथा प्राविधिक प्रज्ञा प्रतिष्ठान नास्टमा उपकुलपति नियुक्ति गरिएको छ। विज्ञान प्रविधि तथा नवप्रधान मन्त्रालयले दरखास्त आह्वान नै नगरी नास्टको उपकुलपतिमा प्राध्यापक डाक्टर जनार्दन लामिछानेलाई नियुक्ति गरेको हो। अन्य विश्वविद्यालयहरूमा दरखास्त आह्वान गरिए पनि वैज्ञानिक अनुसन्धान र नवप्रबन्धनसँग जोड़िएको महत्वपूर्ण निकाय नास्टमा गोप्य रूपमा उपकुलपति नियुक्ति गरिएको भन्दै वैज्ञानिकहरूले प्रश्न उठाएका हुन्। यसले गर्दा खुल्ला बजारमा रहेको अब्बल अनुभवी अन्तर्राष्ट्रिय अनुभव प्राप्त अन्तर्राष्ट्रिय डिग्री हासिल गरेका र अन्तर्राष्ट्रिय स्तरको रिसर्च फेलोशिप गरेका योग्य व्यक्तिहरू प्रतिस्पर्धामा सहयोगी हुनबाट वञ्चित भएका छन्। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश गरेका उम्मेद्वारहरू मध्येबाट कुलपति शाहले अन्य विश्वविद्यालयहरूमा उपकुलपतिहरू नियुक्ति गरेका थिए। कुनै निकायमा प्रतिस्पर्धा गराउने र कुनैमा नगराउने सरकारको दोहोरो मापदण्ड देखिएको सम्बन्ध अधिकारीहरू बताउँछन् र सम्पर्कमा आएको केही वैज्ञानिकहरूले खुल्ला प्रतिस्पर्धा नगरी मनमौजी तरिकाले उपकुलपति छनौट गरिएको भन्दै आफूहरू प्रतिस्पर्धामा भाग लिनबाट वञ्चित भएको गुनासो गरेका छन्। एक वैज्ञानिकले भने सरकारले सबै वैज्ञानिकहरूलाई आमने ओपन कल गरेन, सर्वस्वीकार्य उम्मेद्वार चयन गर्ने अवसरबाट वञ्चित गरियो। कुनै निकायमा प्रतिस्पर्धा गराउने कुनैमा नगराउने सरकारको यो दोहोरो मापदण्ड भएन र यसले गर्दा त युवा वैज्ञानिकहरूमा आउने बाटो नै बन्द हुने देखिन्छ। नास्टका कुलपति समेत रहेका प्रधानमन्त्री वीरेन्द्र शाहले विज्ञान प्रविधि तथा नव प्रधानमन्त्री तथा कुलपति महावीर पुनको सिफारिशमा गत असार 32 गते लामिछानेलाई उपकुलपतिमा नियुक्ति गरेका हुन्। विज्ञान तथा प्रविधिको विकास अनुसन्धान प्रबन्धन र नवप्रबन्धनका क्षेत्रमा काम गर्न नास्टको भूमिका अग्रणी रहे पनि सरकारले यसलाई प्राथमिकतामा नराखेको सरकारहरू बताउँछन्। खुल्ला प्रतिस्पर्धा र मेरिटोक्रेसी बेलायत व्यवस्था गर्दै प्रतिस्पर्धा बिना उपकुलपति नियुक्ति गरिएपछि मुलुकको वैज्ञानिक अनुसन्धान र प्राज्ञिक शाखमा असर पुग्ने उनीहरूको भनाइ छ। यस प्रकारको राजनीतिक र वा प्रशासनिक भागभण्डामा आधारित नियुक्तिले स्वायत्त अनुसन्धानको वातावरण भत्काउने, बौद्धिक पलायनहरू गराउने र संस्थाको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई कमजोर बनाउने वैज्ञानिकहरू बताउँछन्। नास्टमा केही वैज्ञानिकहरूले उपकुलपतिमा उम्मेद्वारी दिने इच्छा व्यक्त गरेका थिए तर सरकारले उपकुलपतिका लागि दरखास्त आह्वान नै गरेन। सम्पर्कमा आएका अर्का वैज्ञानिकले भने सरकारले विज्ञा नै गरेन। वैज्ञानिकहरूको मूल्याङ्कन गर्ने गुगल स्कलर र गुगल साइटेसन हुन्छ, म त्यसका लागि योग्य थिए। मेरिटोक्रेसी कहाँ गयो, प्रतिस्पर्धा कहाँ गयो, प्राज्ञिक नेतृत्वमा पनि खल्तीका मान्छे नियुक्ति गर्न मिल्छ र प्रधानमन्त्रीले मन्त्री पुनलाई बढ़ी विश्वास गरेको देखियो। विज्ञापन आह्वान नगर्नु घातक कुरा हो, यसले यस कदमले मेरिटोक्रेसी सम्बन्धी सरकारको नारामाथि नै प्रश्न उठाएको बताएको छ। काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर विभूति रत्न झाले नास्टलाई राम्रो बनाउने हो भने तत्काल अहिलेको संरचनालाई विघटन गरी सम्बन्धित ऐन र नियम संशोधन गरेर मेरिटमा आधारित नयाँ नेतृत्वलाई जिम्मा दिनु आवश्यक रहेको बताए। झाले भने मेरिटमा आधारित नयाँ नेतृत्वलाई जिम्मा दिनु आवश्यक छ, यस कामको पहल सरकारले नै गर्नुपर्छ किनभने त्यहाँका प्राज्ञ र कर्मचारीहरूले यसो गर्ने छैनन्। उनीहरूलाई आफ्नो पद र मान जोगाउनु छ तर जेएनजीको सरकार यस कार्यमा नराम्रोसँग चुकेको छ। माओवादी पार्टीको सक्रिय सदस्यलाई बिना प्रतिस्पर्धा उपकुलपतिको नेतृत्व सुम्पिएर यस संस्थाले आफ्नो औचित्य पूरा गर्न सक्छ भन्ने सोच्नु ठूलो भ्रम हुनेछ। अर्का प्राध्यापकले भने उक्त नियुक्ति खुल्ला प्रतिस्पर्धा बिना नै गरिएको हो, अन्य योग्य वैज्ञानिकलाई प्रतिस्पर्धा गर्ने अवसरबाट वञ्चित गरियो। खल्तीबाट नियुक्ति भएपछि मन्त्रीको निर्देशन मान्ने बाहेक अरू के नै गर्न सकिएला। लामिछानेले बायोटेक्नोलोजीविद हुन् उनी काठमाडौँ विश्वविद्यालयको स्कूल अफ साइन्समा प्राध्यापन गर्थे। उनी नास्टको व्यवस्थापन परिषदका सदस्य समेत रहिसकेका छन्।
संघीय सांसदका लागि स्वकीय सचिव नियुक्तिको बाटो खुलेको छ। सांसदहरूले स्वकीय सचिव नियुक्ति गर्न सक्ने गरी परिमार्जित ऐन सोमबार राजपत्रमा प्रकाशित गरेसँगै स्वकीय सचिव नियुक्तिको बाटो खुलेको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले संघीय सांसदको प्रतिनिधिकारी तथा सदस्यहरूको पारिश्रमिक सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै मन्त्री परिषदले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको हो। गत असारमा बसेको मन्त्री परिषदको बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए, तर जेएनजी आन्दोलनपछि बनेको सुशासनकारी नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको थियो। सांसदहरूले शाखा अधिकृत सरह सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउनेछन्। सामाजिक सुरक्षा कोषमा कुल रू 1,16,71,89,50,525 प्रकारको योगदान रकम जम्मा भएको छ। आर्थिक वर्ष 82-83 को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो। सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन्। कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या 23,490 पुगेको छ भने सूचीकृत योगदानकर्ताको संख्या 30,43,200 पुगेको छ। कोषले रू 21,27,01,20,252 बराबरको दावी भुक्तानी गरेको छ। यस्तै औषधि उपचार स्वास्थ्य तथा मातृत्व दावीतर्फ रू 3,52,05,47,462 उपलब्ध गरेको छ। दुर्घटना तथा अशक्तता सुरक्षा दावीतर्फ रू 60,46,06,514 आश्रित परिवार सुरक्षा दावीतर्फ रू 38,04,35,216 र अवकाश दावीतर्फ रू 17,46,41,161 बराबर रकम उपलब्ध गराएको छ। पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ। पेन्सन औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रम समेत अगाडि बढ़ाइएकोले कोषप्रति आम मानिसको चासो बढ़दै गएको पाएको छ। कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी शुरू गरेको छ। यसबाट बहुआमिक लाभ हासिल हुने विश्वास लिएको छ। तेह्र स्थानीय तहले हालसम्म पनि चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ। कुल 753 स्थानीय तहमध्ये 440 बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरिसकेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मध्य प्रदेशका 10 स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न नसकेका छैनन्। सिराहाको सुखीपुर महानगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरूडा नगरपालिका, कटरियाको नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छैनन्। पर्साको छिपहर माई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन्। कोशी प्रदेशको धरानु उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रूपन्देही कटही माई गाउँपालिका, कपिल वस्तुको शुद्धोधन गाउँपालिकाले बजेट पढाएका छैनन्। कोशी प्रदेशमा 137 स्थानीय तहमध्ये 136 स्थानीय तहले बजेट ल्याएका छन्। बागमती प्रदेश, कर्णाली प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले गत असार भित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरिसकेका छन्। संविधान अनुसार हरेक वर्षको जेठ 15 गते संघीय सरकारको, असार 1 गते प्रदेश सरकार र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक हुने गरेको छ। स्थानीय तहमा उत्पन्न राजनीतिक विवाद, प्राविधिक समस्या लगायतका कारणले ती स्थानीय तहले बजेट सार्वजनिक गर्न नसकेको बताएको छ। विपदको समयमा कार्यालय नछोड्न निर्देशन परि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विपदको समयमा कार्यालयमा अनिवार्य उपस्थित भई सेवा प्रवाह गर्न जिल्ला समन्वय अधिकारी र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र पनि गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा पूँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले यस क्षेत्रका देखिएका समस्यालाई समाधान गर्न प्रतिबद्धता जनाउनु भएको हो। आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजार मार्फत लगानी वृद्धि, रोजगारी सिर्जना र आशा योगदान पुग्नुपर्ने बताउनुभयो। झण्डै 1 घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रिया सुधार, प्रभावकारी नियमन लगायत विषयमा जानकारी गराउनु भएको थियो। यस्तै नेपाली स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएशनका पूर्व अध्यक्ष प्रिय राज रेग्मी गरी तीनै पक्षको पूरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजी बजारको विकासका लागि सरकार लागि परेकोले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। छलफलमा सहभागी बताएका छन्।
चिनिया सरकारको आर्थिक सहयोगमा नेपालमा कृषि खाद्य प्रणालीको सुदृढीकरण परियोजना शुरू भएको छ। नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यले लिएको परियोजनाको काठमाडौँमा आयोजित कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओविङले शुभारम्भ गर्नुभएको छ। उहाँले दुई देशबीचको कृषि सहकारलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एण्ड साउथ कोअपरेशन फण्ड मार्फत सञ्चालन हुने यस परियोजनामा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन र नेपाल सरकारको समन्वय एवं साझेदारी रहनेछ। कृषि क्षेत्र नेपालको सामाजिक आर्थिक विकास, खाद्य सुरक्षा र गरीबी निवारणको मुख्य आधार रहेको उल्लेख गर्दै राजदूत माओमिङले विगतका खोकनाको तरकारी तालिम केन्द्र, झापाको मत्स्य पालन र चितवनको हाइब्रिड धान खेतीले नेपालको उत्पादकत्व बढ़ाएको स्मरण गराउनु भएको छ। प्राविधिक हस्तान्तरण, तालिम र ज्ञान आदान प्रदानका माध्यमबाट किसानको क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको यो परियोजनाले सन् 2030 सम्मको दिगो विकास लक्ष्य हासिल गर्न र नेपाल चीन सम्बन्धलाई थप प्रगाढ़ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छ। अमेरिकाले इरानमाथि लगातार 9 रात आक्रमण गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले उत्तरी इराकमा एक अमेरिकी सैनिकको मृत्यु भएको घोषणा गरेपछि यो आक्रमण भएको हो। खसालिएका इरानी ड्रोनको नपड्किएको विस्फोटक पदार्थलाई नियन्त्रित रूपमा पड्काउने क्रममा ती सैनिकको ज्यान गएको हो। सोमबार इरान विरूद्धको 9 चरणको आक्रमण पूरा भएको सेन्टकले एक्स मार्फत जारी गरेको विज्ञप्तिमा जनाएको छ। सेन्टकमले भनेको छ, हामीले इरानी सेनाको कमान सेन्टर, हवाई प्रतिरक्षा र तटीय निगरानी स्थलहरूमालाई निशाना बनाएका छौं। उसले अगाडि भनेको छ, यसका साथै सामुद्रिक क्षमता, मिसिल र ड्रोन प्रक्षेपण स्थल तथा संचार सञ्चालनमा पनि प्रहार गरिएको छ। स्ट्रेट अफ हुर्मज हुँदै यात्रा गर्ने व्यावसायिक पानी जहाज र सर्वसाधारण नाविकमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउने यसो गरिएको विज्ञप्तिमा उल्लेख छ। अमेरिकी सेनाले इरानभित्र आक्रमण गरिएका वास्तविक स्थानहरूको विस्तृत विवरण भने दिएको छैन। सोमबार तास्निम समाचार एजेन्सीले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइतबार राति दक्षिण स्टेट अफ हुर्मजमा 2 वटा तेल ट्याङ्कर विस्फोट भई रोकिएका छन्। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्सले यस्तो जानकारी दिएको हो। ती पानी जहाजहरू अमेरिकाको दबावमा उक्त रणनीतिक जलमार्ग हुँदै अघि बढ़ने प्रयास गरिरहेको आईआरजीसीले जनाएको छ। भारत सरकारका केन्द्रीय सामाजिक न्याय तथा आधिकारिक राज्य मन्त्री तथा बौद्ध विश्व बौद्ध महासंघका प्रमुख संरक्षक रामदास आठवेले महासंघको आधिकारिक लोगो सार्वजनिक गरेका छन्। नयाँ दिल्लीमा हालै आयोजित विशेष समारोहमा उनले महासंघको लोगो सार्वजनिक गर्दै बौद्ध दर्शनमा आधारित संस्थाहरूले विश्व शान्ति, करूणा, सहिष्णुता र मानवताको प्रबन्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्। उनले द्वन्द्व, असहिष्णुता, हिंसा र सामाजिक विभाजनले चुनौती सिर्जना गरिरहेको वर्तमान विश्व परिवेशमा भगवान बुद्धको शान्ति र अहिंसाको सन्देश अझ सान्द्रिक बनेको उल्लेख गर्नुभयो। आठवेले विभिन्न देश र समुदायमा मानिसलाई एउटै मंचमा जोड्ने विश्व बौद्ध महासंघको प्रयासको प्रशंसा गर्दै यस्ता पहलले अन्तर्राष्ट्रिय सहकार्यलाई मजबूत बनाउनुका साथै जात, धर्म, भाषा वा राष्ट्रियताको भेदभाव बिना नै मानव कल्याणका लागि काम गर्ने वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विश्व बौद्ध महासंघ उत्तर अमेरिकाका अध्यक्ष डाक्टर परविन्दर सिंह, कर्नेस लाजोस तथा विभिन्न देशका बौद्ध समुदायका प्रतिनिधि, समाजसेवी र विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। अब खेलकुदको समाचार। फिफा विश्वकप 2026 सहभागी सबै 48 टोलीको अन्तिम वरियता सार्वजनिक भएको छ। फाइनलमा अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 परले पराजित गर्दै दोस्रो पटक विश्वकप विजेताको स्पेन प्रतियोगिताको शीर्ष स्थानमा रह्यो भने उपविष्ट अर्जेन्टिना दोस्रो स्थानमा सीमित भयो। फिफाले समान चरणबाट बाहिरिएका टोलीको अन्तिम स्थान निर्धारण गर्दा प्रतियोगिता भरको कुल अंक, गोल अन्तर र गोल संख्यालाई आधार मानेको छ। स्पेनले फिफा विश्वकपको इतिहासमा दोस्रो पटक विश्व च्याम्पियन बन्दै प्रतियोगिताको सर्वाधिक प्रभावशाली टोलीका रूपमा आफूलाई स्थापित गर्यो। समूह चरणको पहिलो खेलमा केप भडेलाईसँग गोलरहित बराबरीमा रोकिए पनि त्यसपछि उसले लगातार 7 खेल जित्दै उपाधि उचाल्यो। साउदी अरेबिया, उरेगिए, अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराउँदै फाइनल पुगेको स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 पराजित गर्यो। प्रतियोगिताभर उसले केवल 1 गोल मात्र बिहोरेको थियो। यता साबिक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यसहित फाइनलसम्म पुग्यो तर अन्तिम बाधा पार गर्न सकेन। समूह चरणमा 3 खेल जित्दै नकआउट पुगेको टोलीले केप भडे, इजिप्ट, स्विजरल्याण्ड र इंग्ल्याण्डलाई रोमाञ्चक खेलमा हराउँदै फाइनलमा यात्रा तय गरेको थियो। लियोनल मेस्सीको प्रेरणादायी प्रदर्शनका बावजुद स्पेनसँग अतिरिक्त समयमा पराजित भएपछि अर्जेन्टिना उपविजेतामै सीमित रह्यो।
यस्तै सन् 1966 पछि पहिलो पटक विश्वकपमा शीर्ष तीन भित्र स्थान बनाउन इङ्ल्याण्ड सफल भयो। सोम चरणमा शीर्ष स्थान हासिल गरेको टोलीले डीआर कंगो, मेक्सिको र नर्वेलाई हराउँदै सेमी फाइनल पुग्यो। अर्जेन्टिनासँग हार बिहोरेपछि तेस्रो स्थानको खेलमा फ्रान्सलाई अविश्वसनीय 6-4 हराउँदै प्रतियोगिता सुखद अन्त्य गर्यो। फ्रान्स उपाधिको प्रमुख दावेदार मानिए पनि अन्तिम दुई खेलमा लगातार पराजित भयो। समूह चरणमा सेनेगल, इराक र नर्वेलाई हराएको टोलीले नकआउटमा स्वीडेन, प्याराग्वे र मोरक्कोलाई पराजित गर्दै अन्तिम चारमा पुगेको थियो। तर सेमी फाइनलमा स्पेन र तेस्रो स्थानका लागि खेलमा इङ्ल्याण्डसँग हार्दै चौथो स्थानमा चित्त बुझायो। 28 वर्षपछि विश्वकपमा फर्केको नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै पाँचौं स्थान हासिल गर्यो। एर्लिङ हालान्डको नेतृत्वमा समूह चरण पार गरेको टोलीले कोट डिभोर र ब्राजिललाई हराएर क्वार्टर फाइनलमा पुग्यो। अन्तिम 8 इङ्ल्याण्डसँग अतिरिक्त समयमा पराजित भएपछि उसको ऐतिहासिक यात्रा टुङ्गियो। त्यसै गरी कतार 2022 को निराशापछि बेल्जियमले यसपटक बलियो पुनरागमन गर्दै छैटौं भयो। समूह चरणबाट अघि बढेपछि उसले सेनेगल विरूद्ध 2 पछि पारेको अवस्थामा उल्ट्याउँदै जित निकाल्यो भने अमेरिकालाई 4-1 हराउँदै क्वार्टर फाइनलमा पुग्यो। अन्तिम 8 स्पेनसँग पराजित भएपछि उसको यात्रा सकियो। कतार विश्वकपको ऐतिहासिक सेमी फाइनल यात्रापछि मोरक्कोले यसपटक पनि प्रभावशाली प्रदर्शन गर्यो तर 7 स्थानमा सीमित रह्यो। समूह चरणमा ब्राजिलसँग बराबरी खेल्दै स्कटल्याण्ड र हाइटीलाई हरायो। त्यसपछि नेदरल्याण्ड्स र आयोजक क्यानाडालाई पराजित गर्दै क्वार्टर फाइनल पुग्यो, जहाँ फ्रान्ससँग 2-0 पराजित भयो। स्विजरल्याण्डले समूह चरणमा बोस्निया एन्ड हर्जेगोभिना र क्यानाडालाई हराउँदै तथा कतारसँग बराबरी खेल्दै शीर्ष स्थान हासिल गर्यो। नकआउटमा अल्जेरियालाई हराउँदै क्वार्टर फाइनलमा पुगेको टोली अन्तिम समयमा अर्जेन्टिनासँग 3-1 पराजित भयो। प्रतियोगिताभरको प्रदर्शनका आधारमा उसले मोरक्कोसँग संयुक्त 7 स्थान प्राप्त गर्यो। यता सह आयोजक मेक्सिकोले ऐतिहासिक प्रदर्शन गर्दै 9 स्थान हासिल गर्यो भने ब्राजिल 11 र पोर्चुगल 13 स्थानमा सीमित भए। जर्मनी 18, नेदरल्याण्ड 17 तथा क्रोसिया 20 स्थानमा रहे। एसियाली टोली मध्ये जापान 21 स्थानमा रहँदै सबैभन्दा उत्कृष्ट बन्यो। त्यसपछि अस्ट्रेलिया 22, दक्षिण अफ्रिका 25, अस्ट्रिया 28, बोस्निया एन्ड हर्जेगोभिना 29, अल्जेरिया 30, सेनेगल 31 र प्रतियोगितामा पहिलो पटक खेलेको केप बढे 32 स्थानमा रह्यो। इरान 33, दक्षिण कोरिया 34, टर्की 35, स्कटल्याण्ड 36, उरुग्वे 37, साउदी अरेबिया 38, चेकिया 39, न्यूजील्याण्ड 40, कतार 41, कुरासाओ 42, पानामा 43, जोर्डन 44, हाइटी 45, उज्बेकिस्तान 46, ट्युनिसिया 47 र इराक 48 स्थानमा आफूलाई कायम राख्न सफल भएका छन्। यिनै खबरसँगै हामी बिहान 6 खबरसँग आलोक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरामा सटल बस सेवा बन्द, उद्घाटन र प्रचार प्रसारमा मात्र ध्यान दिएर दीर्घकालीन व्यवस्थापनमा महानगर चुकेको आरोप। कास्की प्रहरीद्वारा असारमा 245 मुद्दा दर्ता, फरार अभियुक्तबाट 23 लाख भन्दा बढी असुल। 24 घण्टामा विपदका 62 घटना, 2 ज्यान गयो। बुधबार भोलिदेखि पानी पर्न कम हुने जाँदै। सार्वजनिक विधा पुनरावलोकन गर्न कार्यदल गठन गरिने, मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड़, लोकसेवा पदपूर्ति नरोकिने। पूँजी बजारका समस्या समाधानका लागि प्रधानमन्त्री शाहको प्रतिबद्धता, नेपालको कृषि खाद्य प्रणाली सुदृढीकरणका लागि चिनिया सहयोगमा नयाँ परियोजना शुरू। र फिफा 2026 को अन्तिम वरियता, स्पेन 20 र इराक 48 स्थानमा। रेडियो सफलता तयार पारेको बिहान 6 खबर सँगको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संचार बुलेटिन अहिले 9 खबर सँगला आउनेछ। हामीसँग सफलताको पाइलामा केही बेरोज भए सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू। रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौँ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
8: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
13: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्सको बीचमा।
13: फोन नम्बर 061-57-9915।
14: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
15: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
14: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
16: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
17: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्सेन्ट चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टील आल्मुनियम मेटल उद्योग, पर्सेङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
14: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
19: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
14: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
17: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
5: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
20: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
21: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
20: अनि कहाँ छ छोरा यो पसल?
21: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
22: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
21: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
20: पोखरा 2 बिन्दवासिनी बस पार्क,
21: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
20: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
21: मोबाइल नम्बर 9846059581,
20: 9166154।
23: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 98560 2325 98086 35480 साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश, 98462689।
2: संतुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्नमा लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मैं गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न

0: hear yourself. Swayam ko awaz lai sunnuhos.
1: ये जीवन न मेरी डोरी है और मैं चाहता हूं कि सबका संचार करने वाला अपने हाथ में डोरी लेकर के मेरे को उड़ाए और हवा उसका आशीर्वाद उसकी कृपा कि हवा जब चलेगी तब मैं भी दूर आकाश में उड़ूं और अपने रंग बिरंगे सारे रंगों को उस सूरज में चमकाऊंगा।
0: Hear yourself. स्वयं को आवाज लाई सुन्नुहोस्।
2: जुन चीजको तपाईलाई खोजी छ त्यो तपाई भित्रै छ र मानिसले सोध्दछन् नि हामी भित्रै छ भने तपाईले के गर्नुहुन्छ यदि हामी भित्रै छ भने तपाई कुन रोगको औषधि हुनुहुन्छ यो कुरा पनि सम्झाउँछु अनुहार त तपाईकै हो तर तपाईले किन देख्न सक्नुहुन्न तपाईको अनुहार हो तपाई किन देख्न सक्नुहुन्न यो आँखाले किन देख्न सक्नुहुन्न माथि नै त छ गर्नुहोस् कोसिस तन्काउनुहोस् आफ्नो आँखालाई यताउता देख्न सक्नुहुन्न यदि तपाईले आफ्नो अनुहार हेर्न चाहनुहुन्छ कोही अरूको हेर्न चाहनुहुन्छ भने केही समस्या छैन यदि आफ्नै अनुहार हेर्न चाहनुहुन्छ भने तपाईलाई ऐनाको आवश्यकता छ म पनि ऐना लिएर घुम्छु सारा संसारमा म पनि ऐना लिएर घुम्छु किनकि तपाईँ कस्तो हुनुहुन्छ तपाईँलाई नै थाहा छैन तपाईँले केवल कल्पना गर्नुभएको छ आजसम्म कि तपाईँ कस्तो हुनुहुन्छ तपाईँले अरूलाई देख्नु भएको छ आफ्नो आँखाबाट अरू फरक फरक अनुहार देख्नु भएको छ र तपाईँले यही नै विचार गर्नुभएको छ हुन सक्छ म ऊ जस्तै छु कोही राम्रोलाई देख्नुभयो हुन सक्छ यही सोच्न सक्नुहुन्छ कि म ऊ जस्तै देखिन्छु कोही नराम्रोलाई देख्यो जसको अनुहार राम्रो छैन यही भन्नुहुन्छ भगवान मलाई यस्तो नबनाउनु त मानिसले यही सोच्दछन् कि मेरो अनुहार कस्तो छ मेरो अनुहार कस्तो छ मेरो अनुहार कस्तो छ म को हुँ म को हुँ म को हुँ यही प्रश्न त सोध्छन् मानिसले म को हुँ म उसलाई पनि चिन्छु म उसलाई पनि चिन्छु उसलाई पनि चिन्छु उसलाई पनि चिन्छु उसलाई पनि चिन्छु तर म को हुँ के हुँ म कस्तो प्रश्न सोध्छन् मानिसले म यहाँ किन आए यो सबै प्रश्नको जवाफ त्यो ऐनामा छ किनभने जुन दिन त्यो ऐना तपाईँको अगाडि राखिनेछ तपाईँ पनि स्वयं आफैलाई देख्नुहुनेछ र देखेपछि तपाईँको हृदय पनि प्रसन्न हुनेछ कि अब मैले शंका गर्नु आवश्यक छैन अब मैले कल्पना गर्न जरूरत छैन अब मैले सोच्न जरूरी छैन अब मैले विचार गर्नु आवश्यक छैन अब म यसको अनुभव गर्न सक्छु र त्यो चीजलाई देखेर तपाईँ पनि खुसीले गद गद हुनुहुनेछ किन यो म ठाउँ ठाउँमा गएर भन्ने गर्दछु कि तपाईँले जे पाउनु भएको छ त्यो अमूल्य छ तपाईँ जस्तो हुनुहुन्छ तपाईँ जस्तै यो संसारमा कतै पनि छैन सृष्टिकर्ताले केवल तपाईँलाई बनाउनु भयो जसरी बनाउनु भयो तपाईँलाई मात्रै बनाउनु भयो र अरू कसैलाई पनि बनाउनु भएन के कमाल गर्नुभयो ती सृष्टिकर्ताले के कमाल गर्नुभयो कामिल काम कमाल किया तैने ख्याल से खेल बना दिया र एक एक जनालाई यस्तो बनाएका छन् ती सृष्टिकर्ताले कि अर्को यस्तो कोही छँदै छैन र यो पनि म तपाईँलाई सम्झाउँछु कि तपाईँको सुन्दरताको कुनै अन्त्य छैन मानिसले त देख्छन् नि चलचित्रका अभिनेतालाई अभिनेता बन्नका लागि सुन्दर हुनुपर्छ र कमसे कम यदि के भन्छन् चलचित्रका कलाकार महिला हुन् भने उनी त राम्रै हुनै पर्छ हजुर तपाईँले कहिले विचार गर्नुभएको छ कि तपाईँले ती अभिनेत्रीलाई हेर्नका लागि किन जानुहुन्छ किनभने तपाईँको भित्रको सुन्दरता तपाईँकै सौन्दर्यले त्यस सुन्दरतालाई चिन्दछ त्यो सुन्दरतालाई देखेर त्यो चीज तपाईँमा प्रेरणा जाग्दछ कि हेर क्या सुन्दर चीज छ जब तपाईँ चन्द्रमालाई हेर्नुहुन्छ र राम्रोसँग चम्किरहेको छ पूरै चम्किरहेको छ त्यो सुन्दरतालाई देखेर जे तपाईँ भन्नुहुन्छ कि कस्तो सुन्दर छ त्यो चीज के हो जुन तपाईँकै सुन्दरता हो जसले त्यो सुन्दरतालाई पहिचान गरेको छ त्यो सौन्दर्यलाई चिनेको छ त्यो तपाईँ भित्रकै सुन्दरता हो यदि त्यो सुन्दरतालाई तपाईँ हेर्न चाहनुहुन्छ भने बुझ्न चाहनुहुन्छ भने तपाईँलाई ज्ञान रूपी ऐनाको आवश्यकता पर्नेछ दुनियाँलाई सम्झाउनेहरू त थुप्रै छन् तर स्वयं आफैलाई सम्झाउने व्यक्ति को हो र जसरी तपाईले स्वयं आफैलाई बुझाउन सक्नुहुन्छ त्यसरी अरू कोही पनि छैन जसले बुझाउन सकोस्। त्यसैले आफ्नो हृदयको पुकारलाई सुन्नुहोस्। तपाईँको हृदयले तपाईँलाई बारम्बार पुकारिरहेको छ, बारम्बार तपाईँको ढोका ढकढकाइरहेको छ र भनिरहेको छ यो जीवनलाई सफल बनाउनुहोस्। त्यसपछि तपाईँ मात्रै आफ्नो जीवनमा साँच्चीकै बाँसुरी, मानिसले भन्छन् कि भगवान कृष्णले बाँसुरी बजाउनेछन्, मूर्ति बनाउँछन् भगवान कृष्णको, उनलाई मुरली दिन्छन्। ती कृष्ण जो तपाईँको भित्र छन् उनले त रासलीला गरिरहेका छन्, उनको त बाँसुरी बजिरहेको छ र तपाईँ नै एक यस्तो गोपिनी हुनुहुन्छ या गोपा हुनुहुन्छ जो भागिरहनु भएको छ। यहाँ त सबै नाचिरहेका छन् र तपाईँ अन्तै जाँदै हुनुहुन्छ। यही नै कुरा छ यस हृदय मन्दिरमा, सब थोक भइरहेको छ। यसभित्र सारा तीर्थहरू छन्, यसभित्र सबै कुरा छन्, यसभित्र परम शान्ति छ, यसभित्र परमानन्द छ र तपाईँ त्यहाँसम्म पुग्न सक्नुहुन्छ। केवल यो ज्ञानको जरूरत छ। म भन्दछु सोच्नुहोस् र बुझ्नुहोस्, विचार गर्नुहोस् किन आजसम्म तपाईँले केवल त्यस चीजको कल्पना मात्रै गर्नुभएको छ। अहिले समय आएको छ तपाईँको जीवनमा उनको अनुभूति पनि गर्नुहोस् र यदि तपाईँ अनुभव गर्न चाहनुहुन्छ म तपाईँलाई मदद गर्न सक्छु।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कका लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सचै, कस्तो छ हजुरलाई? बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा, UFO।

0: शिक्षाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारी द्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आयो है मासु, ताजा ताजा मासु दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97650 59960। दोस्तीटु मिट शप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: मठ मन्दिर,
5: गुरुकुल,
4: चैत्य गुम्बा
5: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
4: आउनुहोस्।

0: एकतामा शक्ति हुन्छ। प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
3: ओ हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
4: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
3: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
6: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
5: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
7: श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव।
8: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यस्तै के को श्री कृष्ण भनिरहेको नि।
9: अब राम्रा राम्रा देवताको मूर्ति पाउने त थाहै छैन, अनि यसै नभनेर के गर्नु त?
8: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
0: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9891924।
10: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिप्पेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 9811762983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
11: मेरी आमै नि, घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
12: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
13: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
14: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल एल्युमिनियम मेटल उद्योग, पर्स्याङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव कमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्व भनेको शान्ति समितिको रहेको हुन्छ.
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
5: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
2: आर्थिक
6: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ.
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सहजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ.
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ.
9: मदन भण्डारी पाई साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
2: मानव अधिकार र पत्रकारिता
10: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा समय सन्दर्भ

0: नमस्कार, कार्यक्रम समय दलदल बसिलेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी छलफल गर्नेछौ, पर्यटन क्षेत्रको विषयमा हामी छलफल गर्नेछौ। त्यो सँगसँगै एउटा स्थानीय स्तरमा रहेर त्यो क्षेत्रको विकासका लागि गरेका गतिविधिहरूलाई हामी फोकस गर्नेछौ। आज हामीसँग यस्तो व्यक्तित्व हुनुहुन्छ, आफ्नै क्षेत्र बनाउनु पर्छ भनेर लागि पर्नुभएका व्यक्तित्व हुनुहुन्छ, पर्यटन व्यवसायी सामाजिक व्यक्तित्व हुनुहुन्छ, गुफा संरक्षण संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ। पोखरा महानगरपालिका वडा नम्बर 16 चाहिँ उहाँको ओम महेन्द्र गुफा गेस्ट हाउस पनि रहेको छ। हामी उहाँसँगको कुराकानी लिएर आएका छौँ। गोविन्द बस्नेत हुनुहुन्छ छलफलका लागि। गोविन्दजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद, नमस्कार।
0: हजुर, त्यो क्षेत्रको भनौँ न 16 वडामा होइन, त्यो क्षेत्रको पर्यटन विकासका लागि लामो समयदेखि लागि पर्नु भएको छ, कस्तो भइरहेको छ, लागे अनुसारको उपलब्धि हुन सकेको छ?
1: उपलब्धि भइरहेछ। हामीले एउटा समुदायलाई परिचालन गरेर सक्रिय बनाएर अगाडि बढ्नुपर्ने हुन्छ। हामीहरूले नेपाली परिप्रेक्ष्यमा पर्यटनको कुराहरू हरेक कुराहरूमा त्यो हिसाबले जानुपर्छ भन्ने हिसाबले मैले त्यहाँ त्यो ढङ्गले त्यो समुदायलाई गुफाहरूको चाहिँ बारेमा महत्व चाहिँ पर्यटनको महत्व झल्काउँदै त्यसरी सचेतना फैलाउँदै गइरहेको
0: हो। हजुर, जस्तै त्यही क्षेत्रको कुरा गर्ने हो भने महेन्द्र गुफा कसरी नाम, थोरै इतिहासतर्फ जाउँ। तपाईँ जन्मे हुर्केको व्यक्तित्व भनौँ न, अझै पुरानो भाषामा भन्दा त्यहीँको रैथानी, महेन्द्र गुफा नाम चाहिँ कसरी रहन गयो?
1: यसमा अलिकति इतिहास जोड्नु पर्दाखेरि पोखरामा बाटुली चौर, लामा चौर, अर्मला क्षेत्र भनेको धेरै पुरानो त्यो बसोबास क्षेत्र हो। त्यहाँको हाम्रो बाबुबाजेहरू धेरै सक्रिय हुने सामाजिक सेवाहरूमा उहाँको सोच पनि अलि दिगो भएको पाइयो। त्यही अनुरूप उहाँले एउटा भवन थियो त्यहाँ चाहिँ, पहिला त्यसलाई अझै भवन भनिन्थ्यो। त्यहाँ गाइडियाहरू चाहिँ त्यहाँ खस्ने गर्ने, त्यहाँ जाँदाखेरि त्यो भित्रभित्र सुरुङ, लामो सुरुङ देखियो, राम्रो राम्रो चुनढुङ्गाहरू देखियो, एकदम सुन्दर देखियो। त्यसपछि उहाँहरूले यसलाई अब पर्यटकहरू ल्याउने र यसलाई पर्यटन स्थल बनाउनु पर्छ भन्ने हिसाबले त्यो कुराहरूलाई अगाडि राज्यको केन्द्रसम्म ती कुराहरू पुर्याइरहनु भयो, झगझग गर्नुभयो। त्यति बेला अब त्यसपछि राजा महेन्द्रलाई त्यहाँ ल्याएर सवारी गराउनु भयो उहाँहरूले, त्यसपछि महेन्द्र गुफा नामाकरण भयो र केही पूर्वाधारहरू त्यहाँ जाने बाटो सिँढीहरू बनाउनु भएको थियो उहाँहरूले। र 2031 सालदेखि अवश्य विन्ध्यवासिनी मावि पोखरा 16 त्यसको सहयोग हुने, आर्थिक सहयोग हुने हिसाबले त्यहाँ संरक्षणको लागि उहाँले जिम्मा, स्कुललाई जिम्मा लगाइएको
0: भनेपछि त भनौँ न त्यो भुवान देख्दाखेरि त बच्चाहरू जान हुँदैन है, त्यहाँ परिन्छ भन्ने खालको अवस्था थियो होला त्यति बेला। अहिले चाहिँ होइन, कसरी हुन्छ, धेरैभन्दा धेरै व्यक्ति लानु पाए हुन्थ्यो भन्ने खालको बनाउनु भयो।
1: हजुर
0: हजुर, त्यो क्षेत्रमा यसरी काम गरिरहँदाखेरि भनौँ न, तपाईँ आफै पनि गुफा संरक्षण संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ, गुफा पर्यटनको सम्भावना चाहिँ कतिको देख्नुहुन्छ?
1: हामीले राम्रो छ त्यसको चाहिँ, हामीले गर्दाखेरि त्यहाँ अलिकति धेरै अरू पनि जस्तै चमेर गुफा भन्ने छ, त्यो चमेरा भएको त्यहाँनिर पर्यटकहरू धेरै आउने गर्छन्। त्यो क्षेत्रमा अरू एक दुईवटा अरू गुफाहरू पनि छन्। हामीले त्यो ठाउँमा कस्तो भयो भने एउटा गाउँमा एउटा गुफा निकाल्नुहोस् तपाईँहरूले भन्ने किसिमले जानुपर्ने भयो, किनकि गुफाहरू धेरै भएको हुनाले त्यो सबै गुफाहरूलाई हामीले एउटा एकीकृत गरेर पोखराको त्यो क्षेत्रमा धेरै गुफा भएको हुनाले त्यसलाई राष्ट्रिय गुफा पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्छ भन्ने एउटा त्यो पनि उद्देश्य अगाडि राखेका छौँ।
0: हजुर, भनेपछि त्यहाँ अन्य गुफा पनि छन्?
1: हजुर,
0: भएको
1: छैन, त्यहाँ पूर्वाधार बनाइएको छ, त्यहाँ जानलाई सिँढीहरू बनाउने, त्यो काउन्टर भवन, टिकट भवन बनाउने त्यस्तो गरिएको छ। अब त्यसलाई सुरुवात एउटा कुरगाउँ, अर्मलाको कुरगाउँ भनेको कालीखोलाको पारी, त्यहाँ एउटा कुमारी गुफा भनेर नामाकरण गरियो। हामीहरू यो गुफा संरक्षण संस्थाले पहल गरेको हो। त्यसपछि अर्को सिम्लेकुना, अर्मलाकै पर्छ, यो सिम्लेकुना भन्ने गाउँ छ, त्यहाँनिर क्रेजी भन्ने छ, त्यो पनि निकै एकदम राम्रो छ हेर्नको लागि। त्यो गुफाहरू खोज्ने हो भने त्यहाँ अरू पनि होला, तर अहिले नाममा आएको हामीले चाहिँ बाहिर ल्याएको तिनै छ अहिले।
0: हजुर हजुर। अब तपाईँहरू त्यसैमा लाग्नु भएर पो यसको संरक्षण गर्नुपर्छ भन्ने चाहिँ भयो, तर गुफा संरक्षणको वर्तमान अवस्था चाहिँ कस्तो पाउनुहुन्छ हेर्दाखेरि?
1: अलिकता हामीले पहिला अलि दस पहिला सुरुको वर्षहरूमा धेरै हामी सक्रिय भएर यदि अरूको गुफाहरू पनि नामाकरण गरेका छौँ। महेन्द्र गुफा चमरी गुफामा हेर्दाखेरि पहिले र अहिले धेरै भिन्नता छ, धेरै विकास भएको छ त्यहाँ। अब महेन्द्र गुफा सञ्चालन गर्ने श्री बिवा मावि उहाँहरू पनि अब त्यहाँ लगानी त गर्नुपर्छ पर्यटन स्थलहरूमा भन्ने हिसाबले उहाँलाई बल्ल अलिक कन्भिन्स गर्न सकेका छौँ होइन। गुफाभित्र धेरै राम्रो भइसकेको छ। अब हामीले वरिपरि अरू गुफाहरू पनि प्रबन्धन गर्ने, अरूमा यो पोखरा सोरेको अरू त्यो मात्रै होइन, अब गन्धर्वहरूको बस्ती छ नेपालमा ठुलो होइन, त्यो लोक साङ्गीतिक क्षेत्र हो, त्यहाँ चाहिँ अरू कुराहरूलाई पनि लिएर हामीले अब त्यसलाई पर्यटन विशेष पर्यटन क्षेत्र बनाउन सकिन्छ। अब त्यो अनुसार अब हामी जानुपर्ने हुन्छ।
0: अहिले जस्तै प्राकृतिक सम्पदा संरक्षण र पर्यटन विकास बीचको बीचमा चाहिँ कसरी सन्तुलन कायम राखेर अगाडि बढ्न सकिन्छ?
1: हजुर, यो पोखरा एउटा प्राकृतिक स्रोत सम्पदाले धनी छ, हरेक प्राकृतिक भयो, धार्मिक अरू अरू साहित्यिक साङ्गीतिक कुराहरूले धनी छ। यी हामी पोखरेलीहरूले यो पोखरा पर्यटन राजधानी हुनको कारणले यो कुरामा अत्यन्त हामी सचेत सजग रहनुपर्ने हुन्छ। भएका प्राकृतिक स्रोत सम्पदाहरूलाई संरक्षणमा एकदम हामीले ध्यान दिनुपर्ने स्थिति छ। हरेकले अब एउटा कुरा हामीले गर्दाखेरि पोखराको चारैतिर चारै दिशामा त्यस्ता स्रोत सम्पदाहरू हामी भेटिन्छन्, सबै मिलेर पोखरीहरू मिलेर यसमा पोखरावासीहरूलाई अलिक सचेतना बढी हामीले फैलाउनु पर्नेछ। किनभने अब पोखराले अरू हाम्रो नेपाल राष्ट्रलाई एउटा पर्यटन सम्बन्धमा सिकाउन सकोस् कि हामी किन पर्यटन एउटा राजधानी भएको बासिन्दाको कारणले हामीले धेरै कुराहरू पर्यटनको विषयमा धेरै कुरा आफैमा सिक्नुपर्ने छ। मानिसहरूमा त अलि चेतना छैन, अब एउटा लेक साइड पोखरामा फेवताल छ, त्यहाँ फोहोर कति फोहोर छ, त्यहाँभित्र फोहोर कुराहरू छ होइन, त्यसैलाई संरक्षण गर्नेको सकिएको कुरा छैन, त्यहाँ कति विवादहरू छन् यस्तो छ, त्यसैमा रुमलेर बसिएको छ, यहाँ वरिपरिको प्राकृतिक स्रोत सम्पदाहरू कहाँ के कस्तो छ, अब सबै मिलेर हामीले त्यसलाई अब संरक्षण गर्ने त्यसलाई प्रबन्धन गर्नेतिर लाग्नुपर्ने हुन्छ।
0: हजुर हजुर। अघि भर्खर तपाईँले भन्दै हुनुहुन्थ्यो त्यो क्षेत्र आफैमा पनि एउटा कला साहित्य होइन पर्यटन क्षेत्रको सम्भावना बोकेको क्षेत्र, अहिले त्यो क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार अथवा संघीय सरकारबाट केही पहल भएको पाउनुहुन्छ?
1: पहल भइरहेको छ, पहल हामीले केही पहल गरे अनुसार त्यहाँ उहाँहरूले पूर्वाधारको लागि पैसाहरू छुट्याइदिने कामहरू भएको छ, निश्चित रूपमा भएको छ। यदि हामी समुदाय हामी एक ढिका भर लाग्यौँ भने त्यो कुराहरू माथि पुर्याइयो भने त हुन्छ, अवश्य केही न केही हुन्छ, हामी गरिरहेका नै छौँ। तर अझै त्योभन्दा नि धेरै हामी त्यहाँको समुदायहरूले केही वर्ष अगाडि अब 74-75 सालतिर एउटा हामीले पर्यटन सहकारी पनि स्थापना गऱ्यौँ त्यहाँ, त्यही उद्देश्यले त्यहाँको पर्यटन विकास गरौँ, अब स्वरोजगार रोजगारको कुराहरू उद्यमको कुराहरू अरू अगाडि बढौँ भन्ने हिसाबले त्यो पनि गरियो त्यहाँ। त अब कोरोनाको कुराहरू यिनले कुराहरू हामीले डिस्टर्ब गरेको छ।
0: भनेपछि थुप्रै कामहरू चाहिँ कोसिस भइरहेको छ, गरि पनि रहनु भएको छ। अहिले त हेर्ने हो भने महेन्द्र गुफा, चमेली गुफामा अलिकति भारतीय पर्यटक, अन्य क्षेत्रका पर्यटकहरू पनि जाने गर्नुहुन्छ, एउटा पर्यटकीय गन्तव्य बनिसकेको छ त्यो। नेपालका गुफाहरूलाई जस्तै अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउनका लागि अझै के काम गर्न आवश्यक देखिन्छ?
1: यो आवश्यक छ, नेपालभरिको जुन अब चर्चामा आउँछ कहिले काहीँ कुन ठाउँमा दाङमा कता के गुफा भेटी भनिन्छ, कता के गुफा भेटी भनिरहेको हुन्छ, यसलाई अब नाम सबै ठाउँमा भएको गुफाहरूलाई हामीले अब लिस्ट बनाएर नामहरू दिएर त्यसै एकैबद्ध रूपमा अगाडि बढ्नु पनि पर्ने हुन्छ। पर्यटनको यो छुट्टै एउटा गुफाहरू एडभेन्चर पर्यटन हो यो चाहिँ।
0: यो गुफा संरक्षण संस्थामा चाहिँ विभिन्न अन्य जिल्लाका व्यक्तित्वहरू नै हुनुहुन्छ,
1: त त्यो संस्थामा अहिले छैन, त्यही क्षेत्रका मात्रै सदस्यहरू छौँ, पछि बिस्तारै त्यसरी जानु पनि हो।
0: हजुर हजुर, कस्तो राम्रो कि सबै क्षेत्रका व्यक्ति समेटेर गुफाको संरक्षणका लागि लागि पर्ने भने त छुट्टै खालको गन्तव्य बनाउन सकिन्छ नि त होइन, पर्यटन क्षेत्रको। जस्तै हामी कहिलेकाहीँ समुदायले पनि धेरै प्रत्यक्ष लाभ लिइराख्नु भएको हुन्छ, कहिलेकाहीँ पहल गर्ने काममा चाहिँ हाम्रो त के काम हुन्छ र हामीलाई के फाइदा हुन्छ र भने जस्तो पनि देखिन्छ कि समुदायको। तर जति जे भने पनि स्थानीय समुदाय जुन ठाउँको विकास हुँदैछ त्यो ठाउँको समुदायले प्रत्यक्ष लाभ लिनु यही स्थानीय समुदायले गुफा संरक्षणबाट चाहिँ प्रत्यक्ष लाभ चाहिँ कसरी लिन सक्नु भएको छ र त्यहाँ लिइराख्नु भएको छ?
1: गुफामा अहिले गुफाहरूमा बाहिर पसल गर्नेहरू संख्या पनि बढिरहेछ, अब पर्यटक त्यही महेन्द्रभा समेरेको आउने पर्यटकहरूको भरमा आधार मानेर संख्याहरू पनि बढिरहेकै छ। त्यो ठाउँमा अरू पनि धेरै स्रोत सम्पदाहरू छन्, त्यसलाई पर्यटकमय बनाउन सकिन्छ। अब हामीले अब जस्तो मैले एउटा त्यहाँ मान्छेले सोधिकै पर्यटकले सोध्ने गर्थे, अब यहाँ गेस्ट हाउस बस्ने लज छैन भन्ने कुरा हामीले सोधिरहेका हुन्थे र मैले अब केही त गरौँ सुरुवात अरूले पनि त्यो प्रेरणा पाउलान् भन्ने हिसाबले गरेको महेन्द्रमा गेस्ट हाउस सुरु गरेको 2078 मैले सुरु गरेँ। लाभ पाइरहेका छन् अवश्य, त्यहाँ रोजगारी बढेको छ महेन्द्र रूपमा र बिजनेस व्यवसायहरू बढिरहेको छ। अझ हामीले आउने पर्यटकहरूबाट कसरी लाभ लिन सकिन्छ भनेर त्यो संगठित रूपमा गयो भने धेरै लाभ पाउँछौँ।
0: हजुर, तपाईँ आफैले सुरु गरेको यो गेस्ट हाउस कस्तो कतिको चलेको छ?
1: यो होइन, बिस्तारै बिस्तारै अब यो नामहरू सबैलाई थाहा भइरहेछ, अहिले प्रचार प्रसार भएको छ, बल्ल भएछ, अहिले बिस्तारै बढ्दैछ, अब बढ्दैछ। त्यहाँ अब एउटा मेरो मात्र भयो गेस्ट हाउस, अहिले अलिकति हामीले रुमहरू धेरै बनाउन सक्यो भने अब 2-3 वर्ष आयो भने हामीले अहिले त्यहाँ राख्न सकिएको छैन होइन, कम्तीमा 2-3 वर्षलाई त्यसरी 1-1.5 जना मान्छेलाई राख्न सकियो भने त प्रचार प्रसार पनि बल पुग्छ, त्यसले अवश्य हुन्छ, त्यो सम्भावना पुगेको ठाउँ हो।
0: जे होस्, तपाईँले चाहिँ आफ्नो भएको होइन, हुन्छ गर्यो भने किन हुँदैन भनेर।
1: हजुर
0: हजुर, जे सुरुमा हामी महेन्द्र गुफामा छिरेका थियौँ, जस्तै महेन्द्र गुफा त्यसरी हजुरहरूको पूर्वजहरूले एउटा संरक्षण गर्ने काम गर्नुभयो, टिकट सिस्टम चाहिँ कहिलेदेखि सुरु भयो?
1: यो 2031 साल फागुनदेखि सुरु भएको महेन्द्र गुफामा।
0: हजुर,
1: चमेरी गुफामा 2054 सालदेखि हो, त्यहाँनिर एउटा बिन्दुवासिनी माविले नै त्यसलाई संरक्षण गरेको हो।
0: त्यसरी त्यसपछि त आमदानीको स्रोत पनि बढ्दै गयो होइन, टिकट सिस्टम भइसकेपछि।
1: हजुर,
0: अनि यसको आमदानी चाहिँ अहिले पनि बिन्दुवासिनी माविमै रहन्छ?
1: हजुर, बिन्दुवासिनीमा बिमी रहन्छ र त्यहाँको गुफाहरूको पर्यटन विकासको लागि एउटा समिति बनाउने गरिन्छ त्यहाँ।
0: हजुर हजुर,
1: विकास महेन्द्र गुफा समेरका पर्यटन विकास समिति भनेर त्यहाँ समिति छ, त्यसले त्यहाँको विकासको लागि हेर्ने गर्छ उनीहरूले।
0: तपाईँ आफै पनि बिन्दुवासिनी मावि व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभयो?
1: हजुर
0: हजुर, भनेपछि त्यो क्षेत्रको विकास दिन प्रतिदिन बढ्दो छ?
1: अवश्य बढ्दो छ, अब बढाउनु पर्ने पनि हुन्छ।
0: अहिले जस्तै भनौँ न, पर्यटन व्यवसायमा अहिले देखिएका मुख्य प्रमुख चुनौतीहरू के देख्नुहुन्छ? तपाईँले तपाईँले सुरु गरे पनि 5 वर्ष भइसक्यो होइन, के देख्नुहुन्छ?
1: यो अत्यन्त राम्रो प्रश्न सोधिदिनु भयो। हामीले अहिले 2079 एउटा ठुलो समस्या भोगेका छौँ, जस्तै यो महेन्द्र गुफा चमेरबाको हुँदै त्यहाँ भएको बाटो हुँदै एउटा पुष्पलाल मध्य पाटी राजमार्ग ल्याउने भन्ने कुरा आयो, त्यो रेखाङ्कन गरिएको रहेछ त्यहाँ, अनि त्यहाँबाट हामी त गुफाहरू बचाउन र आफ्नो चाहिँ घर जग्गाहरू बचाउनलाई सङ्घर्षमा उत्रियौँ हामी। 3-4 वर्ष भयो त्यहाँ धेरै ठुलो आन्दोलन भयो, त्यो भयो। एउटा राज्यले एउटा संरक्षण गर्नुपर्ने कुरामा हाम्रो जनप्रतिनिधिहरूको लापरवाहीले गर्दाखेरि त्यस्तो हुनु पुगेको छ। एकातिर हामीले प्राकृतिक स्रोत सम्पदाहरू त्यो भएका एउटा हजुर स्थापित भइसकेका चर्चित भइसकेका ठाउँहरूलाई त त्यस्तो चाहिँ उहाँको ध्यान छैन, एउटा आफ्नो राजनीतिक स्वार्थको लागि जे पनि गरिदिने यस्तो स्थिति भएको छ, यसलाई सुधार्नु पर्ने छ। जनप्रतिनिधि र सरकारले अलिकति सुधार्नु पर्यो।
0: भनेपछि यसको भइरहेको छ, त्यहाँ संघर्ष समिति नै बनाउनु भएको
1: छ। संघर्ष समिति भयो, त्यसपछि अहिले त्यो रेखाङ्कन परिवर्तन गर्नुपर्छ भनेर बारम्बार अब धारासन गराइराखिएको छ। अब अझै पनि अब केन्द्रले अलिकति यहाँको कास्की जिल्लाको गण्डकीको यो जनप्रतिनिधिहरूले अलि आइनुहुन्छ भन्ने खालको कुराहरू गरिदिने, अनि केन्द्रले पनि हाम्रो स्थानीयलाई नभेट्ने, अनि यहाँको कुरा यहाँको मान्छेहरू बीचको मान्छेहरूलाई भेटेर त्यो निर्णय गर्, त्यस्तो भइरहेछ। अलिकति यो व्यतिथि नै भइरहेछ एकदमै। यो हामी त तीन चार वर्ष अब पर्यटनको चाहिँ आफ्नो घर जग्गा जोगाउन, आफ्नो सम्पदाहरू जोगाउन हामी लागेको स्थिति अहिले त।
0: हजुर, भनेपछि त्यहाँ स्थानीय बासिन्दासँग केही सल्लाह नै भएन?
1: भएन, हामीले थाहा नदिकन, अब हाम्रो सहमति नभइकन, जब नियम भनेको हामीले सहमति गराएर ल्याप्चेर आएर मात्र त्यो बाटो ल्याउन सकिने कुरा हो। थाहै नदिकन सिफारिस ओडाले दिने, माथि पठाउने, गर्ने, त्यस्तो अन्धाधुन्ध काम गरेर हामी त अहिले आफ्नो घर जग्गा बचाउने, त्यो गुफाहरू बचाउनेतिर मात्रै लागेको स्थिति छ।
0: यो अहिले सबभन्दा ठुलो चुनौती,
1: एकदम ठुलो चुनौती भइरहेछ यो। कसैले पनि त्यहाँ समुदायमा पनि त्यति गम्भीर रूपमा नसोच्ने मान्छेहरू, बुद्धिजीवीहरू, त्यहाँका सहयोग संस्थाहरू छन्, अलिकति हलुका पाराले मात्रै अब बोल्ने, गम्भीर भएर अब सबैले भएर एउटा ठाउँमा डेलिगेसन जानुपर्ने, घर जानुपर्ने कुराहरू अलिक भएको छैन।
0: कहिले कहीँ हामी कहाँ के हुन्छ नि, मेरो चालैलाई के फरक परेर भन्ने खालको मानसिकता हुन्छ कि?
1: एकदम एकदम त्यही भइरहेको छ।
0: यो मेरो जान्छ कि जाँदैन भन्दा नै त्यहाँ आवश्यकता हो कि होइन, स्थानीय जनताहरू आम नागरिकको सहमति लिएर गर्यो भने अथवा थोरै परिवर्तन गर्यो भने अझै राम्रो हुन सक्छ, यसलाई चाहिँ ध्यान दिनपर्ने जरुरी।
1: त्यहाँ अझै अब चमेरी गुफाको त तल मुनि नै भुवान गुफा छ, त्यो बाटो माथि बाटो छ, तर भुवान महेन्द्र गुफामा पनि त्यसको सुरुङ तल त्यो बाटोको बाटोको मुनि नै छ, त्यो दुई
0: तिनवटा
1: त्यस्तो छ। त्यस्तो ठाउँमा उहाँहरूले अब जबरजस्ती राजमार्गको बाटो हेभी गाडी चौबिसै घण्टा भोलि हेभी गाडी चढ्छन्। एउटा पर्यटन वातावरण भनेको के हो भने महेन्द्र गुफादेखि चमेरी गुफासम्म सयौं मान्छेहरू हिँडेर पैदल पुग्छन्, त्यहाँनिर रमाइलो वातावरण हुन्छ, खाएर रमाउँदै हिँडेका हुन्छन्। अब त्यहाँ भयो राजमार्गहरू ठमेलमा अब बेहोतालमा के राजमार्ग चाहिँ बनाएर हुन्छ र हुँदैन नि, पर्यटन क्षेत्रमा त्यो बिग्रिन्छ। त्यो अब राज्यले सोच्नुपर्छ। हामी पोखरा समुदाय पोखरेलीहरूले यो कुरालाई सबैले सही गर्नुपर्ने हुन्छ, प्राकृतिक स्रोत सम्पदहरू बचाउनलाई ठाउँमा बोल्नु पर्यो।
0: एक त हामी सुविधाको नाममा जस्तै पर्यटकहरू जति पनि जानुहुन्छ नि होइन, कुनै एउटा ट्राभल एजेन्सीमा कुराकानी भयो, यहाँ छ भने तुरन्त लगिदिने र ल्याइदिइहाल्ने छ नि त। कमसेकम त्यहाँ बसेर एकछिन खाने वातावरण भयो भने, एकछिन हिँड्ने वातावरण भयो भने, त्यहाँ त फेरि छुट्टै खालको छ नि त होइन, अलिक शीतलो पनि छ यता भन्दा। त्यो हिसाबले पनि हामी सोच्दैनौँ कि, यहाँले भने जस्तै कमसेकम महेन्द्र गुफा र चमेरी गुफा पैदल त्यहाँबाट त्यहाँ आउँदाखेरि नि त्यो एउटा छुट्टै हुन्छ नि त, त्यो खालको फिलिङ ल्याउने तरिकाले चाहिँ पर्यटन प्रवर्धन हुन जरुरी छ। हामी पर्यटनको कुरा गर्छौँ, त्यो जुन ठाउँ हो त्यसमा मात्रै देखाएर लैजाने होइन कि त्यहाँको स्थानीय उत्पादन खरिद गर्ने, त्यहाँ बसेर खाने होइन, त्यहाँको रहनसहनमा घुलमिल हुने खालको वातावरण चाहिँ बनाउनुपर्छ। एकछिन कमसेकम एक घण्टा पर्यटक रोकिने वातावरण हुनुपर्छ, किनभने हामी एउटा गाडीमा लियो अनि 15-20 मिनट देखायो भयो भयो भयो भनेर अर्को ठाउँमा लगेर त कहाँ पर्यटन प्रवर्धन भएर। त्यो हिसाबले पनि ट्राभलहरूले चाहिँ सोच्न जरुरी छ।
1: यसमा सानो कुरा जोडे हजुरकोमा मैले, यो समस्याहरू जस्तै गुप्तेश्वर गुफालाई देखाएर यो महेन्द्र गुफा भन्ने देखाइदिने, कतिले त्यस्तो पनि गरेका हुन्छन् त्यहाँ होइन। हजुरले भन्नुभयो अब त्यो हाफ डे साइन्सिङमा जति पनि पर्यटकहरू लेक्स साइडतिरै बस्ने हुन्, त्यहाँको ट्राभल एजेन्सीहरूले होटेलवालाहरूले हाफ डे साइड सिंहमा हाम्रो महेन्द्र गुफा परेको छैन, हामी बारम्बार गराइरहेछौँ, सबैलाई अनुरोध गरेका छौँ, त उहाँहरू टाढो छ तपाईँको भ्याउँदैन, हाफ डेमा त भ्याउँदैन, अब हामीले नजिकैको घुमाउनुपर्छ भन्ने कुराहरू उहाँको हुन्छ। त्यस्तो छ, अब हामीले भनेको अब हाफ डेमा पारिदिनुहोस् भनेर बारम्बार भनी अनुरोध गरिरहेका छौँ। त्यस्तो छ,
0: त्यही त, कुनै पनि ठाउँको विकासका लागि सबैजना पहल गर्नुपर्ने हुन्छ। एकचोटि फेरि त्यो चलेपछि त उहाँहरूले भनौँ न अधिकांशले यो ठाउँ पुग्नै पर्छ भन्ने हुन्छ नि त। अहिले देखिएका मुख्य समस्या चाहिँ के देख्नुहुन्छ?
1: त्यो समस्यामै गुजिरहेको छ। यो अलिकति त्यहीँका हामी स्वरका पोखरा स्वरकै सबै बुद्धिजीवीहरू संस्थाहरू सबै अलिक सचेत वर्गहरू भएर के गर्नुपर्ने पोखरा स्वरमा त्यो पहिला त हामी आफै राम्रो आफ्नो ठाउँ आफै राम्रो बनायो भने अरूलाई दोष दिने कुरा होइन. म त्यसो भन्छु. मैले अब हाफ डे साइसिङमा ल्याइदिएन ड्राइभरहरूले अब होटेलवालालाई पठाइदिनु भनेर हामी गुनासो गरिरहनु पर्ने कुरा होइन. यो त्यहीँको हामी भएर हामीले 100 जना जति मान्छेहरूलाई पर्यटकहरूलाई त्यहाँ बस्ने बास बस्ने बाटोमा बनाउनु त्यहीँ घुम्छन् बल्ल न त भने उहाँले त उहाँको टाइम अनुसार उनीहरूको टाइम अनुसार आउँछ गइहाल्छन्. त्यसरी हामी सन्दीपको आएर बस्ने होइन. अब हामीले नै यहाँ चाहिँ अब कम्तीमा 100-150 जना मान्छेहरू बस्ने वातावरण बनाउने त्यो कुरा मैले त्यहाँ भनिरहन्छु म सबैलाई. त्यो हिसाबले अब अलिकति जति हामी जति अलिक सक्रिय भयो त्यति हुने कुरा हो.
0: हजुर, पक्कै पनि त्यो सुरुवात गर्न त गाह्रै हुन्छ भनौँ न. अहिले एकदमै खचाखच अवस्था छैन होला, तैपनि तपाईँले धैर्य गरेर एक दिन त समय आउँछ भनेर बस्नु भएको छ नि त.
1: हजुर
0: होइन,
1: त्यो पोखरामा एउटा देखिएको अलि हामीले यो फेवतालको वरिपरि मात्रै कंक्रिटको सहर बनाउने होइन. यस होटलहरू धेरै ज्यादा खोलिएका छन्, खोलेका जति राम्रो हुन् तिनीहरू. अरू ठाउँमा खाली ठाउँमा पार्कहरू बनाउने, अरू मनोरञ्जनका अरू कुराहरू गर्नुपर्ने हुन्छ. कंक्रिटको सहर बनाउनु भएन. पोखराको चारैतिर सबै ठाउँमा अलिकति बस्ने वातावरण पनि बनाउनु पर्ने हुन्छ. यो पोखराको पर्यटन जुन परिषदहरू छ, सरकारको निकायहरू छ, उहाँले पनि ध्यान दिनुपर्छ यसमा. स्थानीय सरकार भयो, महानगर भयो, सबैले यसतर्फ ध्यान दिनुपर्ने हुन्छ.
0: हाम्रो त जुन ठाउँ हेरे त्यही पर्यटकीय छ कि, त्यहाँबाट यस्तो माथि गयो भने होइन, घार्मी गाउँ त्यस्तै राम्रो छ त्यहाँ माथि, त्यसको अझै प्रवर्धन गर्नै सकिरहेको छैनौ कि पर्यटकको
1: छैन. यो हजुर, त्यो एउटा निकाय त्यहाँ हामीले भनौँ न महेन्द्र गुफा तमिलको कुरा गर्दै संरक्षक संस्था बिन्दवासी भएको हुनाले त्यो एउटा एउटा समिति संरचना बन्नु पर्यो. त्यसरी चाहिँ अब ठाउँलाई त्यो एउटा माथिका ठाउँहरूलाई त्यो गर्नलाई प्रबन्धन गर्नलाई सशक्त रूपमा अगाडि बढ्नलाई त्यस्तो हुनुपर्छ. त्यो भएको छैन, कसैको मतलब छैन. महेन्द्र प्रसाद चमरेको उहाँले आमदानी लिएको छ, उहाँ आमदानी बुझेछ बसेछ. उहाँले त त्यो महेन्द्र प्रसाद चमरेको ऐतिहासिक चर्चित ठाउँहरूको जगमा त्यसलाई आधार बनाएर त्यो क्षेत्रको पेरिफेरीको विकास होस् भन्ने उहाँले जानुपर्ने हो. यस्तो छ, एकदम अभूत छ, एकदमै समाजलाई सिकाउन गाह्रो छ. जान्ने बुझ्नेहरू नै यो चाहिँ त्यसरी एउटा उनीहरू संकुचित भएर बसेको स्थिति छ.
0: हजुर, त्यो ठाउँ फेरि एक हिसाबले धार्मिक हिसाबले पनि एकदमै चर्चित ठाउँ थियो. गण्डकीदेखि माथिल्लो भेग होइन, हाम्रो परापूर्व कालदेखि ऋषि मुनिहरूले तपस्या गरेका ठाउँहरू पनि हुन्. त्यो हिसाबले पनि धार्मिक पर्यटनको सम्भावना पनि छ त्यो ठाउँमा. त्यस कारणले चाहिँ त्यहाँका स्थानीय बासिन्दाहरू अलिकति सचेत भएर यो ठाउँको विकासका लागि एउटा दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने हो भने त्यो ठाउँको विकास एकदमै छिटो सम्भव छ. जस्तै तपाईँ आफ्नै गुफा संरक्षण संस्थाको संस्थापक अध्यक्ष भएर काम गर्दाखेरि महत्वपूर्ण तपाईँको नेतृत्वमा संरक्षण अभियानमा उल्लेखनीय उपलब्धिहरू के भए, के कामहरू गर्नुभयो, महत्वपूर्ण कामहरू?
1: हामी त पहिला सुरुमा अब महेन्द्र गुफाभित्र केन्द्रित हुनु पर्यो. केही पनि थिएन त्यहाँ, अब मान्छे पर्यटकहरू आउने केही पनि रहन्छ भने थुकेर पनि जाने स्थिति थियो. त्यही भएर त्यहाँ केन्द्रित भएर विद्यालय, त्यसको संरक्षक विद्यालय भयो. विद्यालयको समितिसँग चाहिँ अब कोअर्डिनेसन गरेर त्यहाँ कराउने गर्ने, अब त्यहाँ गइरहने, त्यहाँ चाहिँ डेलिगेसन गइरहने गरेर अब खर्च त गर, अलिकति पैसा खर्च गर भन्दा भन्दै त्यसरी गरी राम्रो काम भएको छ. महेन्द्र गुफाभित्र पहिला कस्तो थियो, अहिले कस्तो छ होइन, धेरै राम्रो छ. पछि त त्यहाँ अब 8-10 करोडकै योजनाहरू पर्यो. मास्टर महेन्द्र गुफाको लागि मास्टर प्लान बनेको थियो. अहिले त धेरै राम्रो भएको छ. अब त्यहाँ भित्र मात्रै होइन, हामीले वरिपरि पेरिफेरि क्षेत्र पनि बन्नु पर्यो. अब चाहिँ त्यसको त्यसलाई जग बनाएर आधार बनाएर भन्नेमा अब कुराहरू अगाडि बढिरहेको छ. त्यो चेन्ज त धेरै भएको छ. अब सोचे जस्तो भएको छैन, तर पनि हामीले त्यहाँनिर फेरि चेन्ज भएको छ. बाहिरको पर्यटकहरूमा पनि त्यो पर्याप्त होइन. त्यो
0: हजुर, पोखरा भनेको अथवा गण्डकी प्रदेश भनेको फेवाताल मात्रै होइन, होइन, यो क्षेत्रको समग्र पर्यटनको विकासका लागि स्थानीय सरकारले, प्रदेश सरकारले के कस्ता कार्यक्रमहरू गर्न जरुरी छ?
1: हजुर, यो हामीले अब हुन त नेपालले एउटा पर्यटक गन्तव्य नै हो. हामीले पोखराको कुरा गरिरहँदा फेरि अब अहिले भनिए जस्तै अब कहाँ के पूर्व पोखराको पूर्व पश्चिम उत्तर दक्षिण साइडमा कहाँ के छन्, पुराना के हुन्, नयाँ के गर्न सकिन्छ भनेर पर्यटनको विभागले र यहाँको चाहिँ पोखराको पर्ने व्यवसायले पनि त्यो कुरामा ध्यान दिनु पर्यो, लिस्ट गर्नु पर्यो. अनि चारैतिर पोखराको चारैतिर पर्यटकहरू घुमाउने बसाल्ने पनि अब पहिलो फेउतालाई मात्रै खचाखच नगर्ने फोहोर बढ्यो बढेको छ अरू ठाउँमा पनि बास बसाल्न सकियोस् भन्ने हिसाबले मिलेरै जानुपर्ने हुन्छ यहाँको पब्लिक भयो अनि त्यसपछि संघ संस्थाहरू व्यवसायीहरू सरकार पक्षहरू त्यसरी एकीकृत भएर मिलेर जानुपर्ने नै हुन्छ होइन
0: तपाईँकोमा अलि बढी गेस्टहरू आउने समय सिजन चाहिँ कहिले हो अलि खचाखच भनौँ न
1: हजुर यो हिउँतिरै हुन्छ हाम्रो प्रायः नेपाली नै आउनुहुन्छ मेरो त त्यहाँ माथि कुरा गर्दाखेरि पर्यटकहरू भन्दा नेपालीहरू अब विभिन्न कामले बाटो जोड्न सोह्रमा आउँदाखेरि त्यसरी बस्नुहुन्छ पर्यटकहरू कमै हो त्यहाँ बस्ने अब यहीँ मैले अघि भने अब पोखराको लेक साइडतिर कतै बसेर घुम्नु जाने हो कहिले काहीँ छिटपुट चाहिँ मान्छेहरू बस्नुहुन्छ अरे
0: हजुर पक्कै पनि त्यहाँ अझै संरचनाहरू बन्यो भने पक्कै हाल्यो भने यस्तै ग्रुप ग्रुप आउने व्यक्तिहरूलाई समूहहरूलाई चाहिँ हामीले टार्गेट गरेर होइन जान सकिने अवस्था चाहिँ हुन्छ
1: हजुर त्यो छ
0: कति छ हजुरको गेस्ट हाउसमा अहिले क्षमता
1: अहिले मैले 30-35 जनासम्म राख्ने गरेको छु र विद्यार्थीहरू आउँदाखेरि तल हलहरू पनि छ हलहरूमा अब म्याटहरू राखेर पनि छुटाएर टाटोलोबाट अन्य भ्रमण आउने विद्यार्थीहरू त्यसरी म्यानेज उहाँले म्यानेज गरेर राख्नुहुन्छ नै
0: अहिले हामी त्यसैमा जाउँ गुफा संरक्षण अभियानमा चाहिँ स्थानीय तह निजी क्षेत्रको सहभागिता चाहिँ कतिको देख्नुहुन्छ जस्तै हामीले त्यहाँ अन्य गुफाहरू पनि छन् भन्नुभयो होइन तपाईँहरू त्यही गुफाकै क्षेत्रमा काम गरेको हुनाले चासो पनि बढ्यो के रहेछ भन्नुभयो जानुभयो हेर्नुभयो होला अन्य सरकारको तर्फबाट निजी क्षेत्रको तर्फबाट ती गतिविधिहरू भएको पाउनुहुन्छ कि
1: त्यति ऊ छैन अहिले यो कुरालाई हामीले अहिले राम्रो टिमहरू बनाएर सशक्त रूपमा आवाज उठाउँदै गयो भने त केही न केही भइहाल्छ तर स्वस्पष्ट रूपमा अलिकति त्यहाँको बुद्धिजीवीहरू सबै भएर राजनीतिक पार्टीहरूले नै एउटा यसो गरौँ है भनेर अलिक भएको छैन यो त्यसरी उहाँहरू लाग्नु भएको छैन हामी करायो भने केही हुने न त केही नहुने त्यस्तो स्थिति भइरहेछ यहाँनिर गर्नुपर्ने कुरा धेरै छन् गर्न सकिन्छ सम्भाव्यता पुगेको छ धेरै स्रोत सम्पदाहरू छन् गर्नु नै पर्छ अब त यसको अरूको विकल्प छैन हामीले स्वरोजगारी बढाउनको लागि र उपयोग गर्नको लागि त गर्नै पर्छ
0: हजुर अहिले जस्तै युवाहरू भनौँ न 12 पास हुने बित्तिकै विदेश लिने क्रम परेको छ युवाहरूलाई पर्यटन क्षेत्रमा अथवा यो क्षेत्रमा चाहिँ आकर्षित गर्न चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई
1: हजुर यो बारेमा हामीले त्यहाँको कतिपय युवाहरूलाई पनि कुरा त गरिरहेका हुन्छौँ अब यसरी जाऊँ यसो गरौँ सबै युवाहरू मिल्नु पर्यो गर्नु पर्यो हामी के गर्न सकिन्छ गरौँ न अब कसै कोही बाहिर जाने हो भने अब जाँदा हुन्छ नि त्यो भएकाहरूलाई हामीले सिकाउनु पर्यो हामीले केही त गरेर देखाउनु पर्छ भन्ने हिसाबले कुराहरू त्यहाँ अब गरिरहेका छौँ फेरि अब भेला हौँ हामीहरू त्यसरी अगाडि बढौँ न भनिरहेछौँ हो यो हो अनि एउटा पुस्ताले हामी बुद्धिजीवी जति छौँ नेपालमा बसेका छौँ यो कर्मचारी शिक्षकहरू सबैले यो एउटा सबै एक ठिक्का भएर गरियो भने बल्ल हुने कुरा हो यो बाहिर जानलाई हामीले अरू अब यहीँको वातावरण बनाइदिने गऱ्यो भने त को बाहिर जान्छ होइन त्यसको लागि यो सिङ्गो पुस्ताले सबै भएर अब जानेले नजानेले सिकाउनु पर्यो सबै भएर एक ढिकाउनु पर्यो सरसफाइमा पर्यटन विकास पर्यटन उद्योग भनेको सरसफाइ एक नम्बरमा हामी सरसफाइमा अत्यन्तै ध्यान दिनुपर्ने हुन्छ हरेक कुराहरू अब यहाँ राम्रो ठाउँ पोखरा मात्रै भनेर भने यो चाहिँ अब धेरै प्रयुक्त भइसकेको छ यो पोखराको फेवताल वरिपरि हरेक ठाउँमा त्यो हामीले सरसफाइ एकदम विदेशीले पर्यटकहरूले सरसफाई हो बोलीचाली हो यहाँको चाहिँ मान्छेहरूको नम्रता होइन शिष्टताहरूको बोलीचाली उनीहरूलाई सम्मान गर्ने त्यसमा धेरै कुरा सिकाउनुपर्छ यहाँ सबै पर्यटनमा लाग्ने मान्छेहरू यहाँको बासिन्दाहरू सबैलाई सिकाउनुपर्छ यो यसको लागि ठुलो अभियानै चाहिन्छ हामी पोखरेलीहरूले राष्ट्रलाई सिकाउनु पर्यो नि पर्यटन राजधानी भनिन्छ हामी गर्व गर्छौँ तर चाहिँ के त्यो कुराहरू केही पनि छैन त्यसै लाग्नुपर्छ
0: हजुर तपाईँले गेस्ट हाउस सुरु गरेको 5 वर्षसम्म त अरूले सिको गर्नुभएको छैन भने तपाईँलाई त्यो ठाउँमा म गेस्ट हाउस सञ्चालन गर्छु भन्ने प्रेरणा चाहिँ कसरी प्राप्त गर्नुभयो
1: होइन हामी पोखरामा त्यो ठाउँमा बाटोदेखिमा जन्मिँदा आफूलाई भाग्यमानी लाग्छ होइन पोखरा जस्तो ठाउँ सबै देशको विभिन्न ठाउँबाट घुम्ने आउने गर्नुहुन्छ पोखरा राम्रो भनेर हामीले मिलेर गर्न नसकेको कुरा हो यो वास्तवमा हामीले मिलेर सबै मिलेर गरिसक्यो भने धेरै माथि पुग्न सकिन्छ भन्ने हिसाबले म लागेको हो त्यही अनुसार अब सबैलाई बोलाउने अब मिटिङहरू बस्ने एउटा गाउँमा समाजमा भेला हुने गरेर अगाडि बढिएको हो गर्नैपर्छ हामीले यो अब यस्तो भएन यो मान्छेहरू यस्तो यो मान्छेहरू भन्ने नै हुँदैन यो एउटा यसमा अभियान क्रान्ति ल्याउनै पर्छ हामीले एउटा समाज ढिक्का पोखरीमा एक ढिक्का बनेर यो चाहिँ पर्यटनमा हामीले फड्को मार्नै पर्ने हुन्छ
0: गुफा पर्यटनलाई चाहिँ धार्मिक सांस्कृतिक तथा आदि पनि जोड्नु भएको थियो सांस्कृतिक पर्यटनसँग कसरी जोड्न सकिन्छ यसका लागि के काम गर्न जरुरी देख्नुहुन्छ तुरुन्तै
1: त्यहाँ चाहिँ हजुर यो हाम्रो बाटो जेरो फेरो अब अरूमलाई यो ठाउँमा अरू जस्तै अकला देवी मन्दिरहरू भयो त्यहाँ भिडमा भिड लागिरहेको त्यहाँ चाहिँ निकै राम्रो चाप राम्रो छ त्यहाँ जानेहरू त्यस्तै अरू अरू ठाउँ पनि छ यो सिद्ध अरमलाको कोटमा सिद्ध मन्दिर भन्ने छ त्यहाँ भयो त्यहाँ हामीले त गर्न नसकेको कुरा हो त्यो महेन्द्र चमेल गाउँमा हामी पर्यटकहरूलाई पनि अब यो ठाउँमा यो छ भनेर त्यो एउटा सूचनाहरू राख्ने त्यहाँ हजुर त्यहाँ म्युजियमहरू बनाउने भनेर संग्रहालय बनाउने भनेर भवन त बनेको छ दुई तिन वर्ष भयो महेन्द्रभित्र त्यो पुरा भएको छैन त्यहाँ एउटा विद्यालयलाई स्कुल पढाउनै अब ठिकै छ त्यहाँ गयो अनि उहाँहरूले त्यो अधिकार लिइदिनु बाबा हुनुभएको छ उहाँहरू अब गर्ने निकाय केही छैन त्यहाँनिर अस्त व्यस्त असल परिस्थिति त्यस्तो छ कि त्यो त्यहाँ गन्धर्व समाजहरू त्यहाँ होइन सारङ्गी माधवको हाम्रो चाहिँ अब त्यत्रो छ त्यहाँ उहाँहरूलाई त्यहीँ गन्धर्व भवन पनि बनाइएछ त्यहाँनिर त्यहाँ पहिला सारङ्गीहरू बजाउने त्यो टिमहरू बस्ने पनि गर्थ्यो त्यहाँनिर त्यो सम्भव छ हामीले यसलाई हजुरले भने जस्तो गरेर त्यहाँको धार्मिक स्थलहरू त्यहाँ धर्म सबैलाई जोडेर त्यहाँ पर्यटकहरूलाई अझ त्यो बसाउने एक दुई दिन बास बसाउने सबै हेर्न लगाउने बुझ्न लगाउने गर्न सकिन्छ गर्ने भनिरहेको हुन्छ तर यहाँ चाहिँ के मिल्दैन त्यो मान्छेहरू पनि अब सहयोग भने जस्तो पाउँदैन हजुर अब के पाइन्छ र भर्खर के पाइन्छ भन्ने हुन्छ सबैलाई त्यस्तो छ पहिला मैले के पाउँछु भन्ने छ यस्तो छ अनि त्यसपछि गाह्रो
0: अनि कसले सुरुवात गर्ने होइन अहिले जस्तै पछिल्लो समयमा चाहिँ तपाईँले त बाल्यकालदेखि त्यो ठाउँ देख्नुभयो जलवायु परिवर्तनको असर हरेक ठाउँमा देखिन थालेको छ त्यहाँ चाहिँ ती हाम्रा प्राकृतिक सम्पदाहरूमा देखिन थालेको छ कि छैन जलवायु परिवर्तनको असर गुफाहरूमा
1: त्यो गुफाहरूमा अहिले खासै त्यस्तो त देखिएको छैन त्यसको चाहिँ त्यसको असर देखिएको छैन भन्नुभयो चमेर गुफामा हेर्दाखेरि हामीले चमेराहरू त्यहाँ हेर्न आउँछन् होइन त्यो चमेराहरू कम भएको त्यो त छैन हिउँदमा धेरै देख्न सकिन्छ त्यो बर्खामा पानीले गर्दाखेरि त्यहाँ हुँदैन त्यति धेरै असर देखेको छैन असर त केही नै भएको होला हामीले देखेको होला होइन
0: त्यस्तो असर चाहिँ छैन जस्तै चमेरी गुफामा कुरा गर्दाखेरि त्यहाँ त्यो चमेराको संरक्षणको लागि केही कामहरू भइरहेको छ नामै चमेरा छ तपाईँले भने जस्तै चमेरा एकदम मजाले देख्न पायो भने पो ए भन्ने अचम्म लाग्छ नि मानिसलाई तिनीहरूको संरक्षणको लागि केही पहल गरेका छौँ कि केही कामहरू भइरहेछ कि के छ
1: हजुर त्यहाँ अब केही न केही कुराहरू आधारभूत कुराहरू त हामी गरिरहेका छौँ अब त्यो चमेराहरू हेर्न गर्दाखेरि पनि ओडाहरूमा उनीहरू त्यो चमेराहरू बसिरहेको छ त्यो आवाज ठुलो गर्नु भएन बत्ती चर्को चर्को बत्ती लाइटहरू बाल्न भएन जस्तै टर्च लाइट मधुरो खालको टर्च लाइटहरू हामीले पर्यटकलाई दिने गरिन्छ त्यहाँनिर त्यो छ चमेराको खानेकुराहरू के हो भन्दा त्यहाँ फलफुलहरू लगाउने बाहिर चाहिँ त्यसरी लगाउने गरिएछ फलफुलको बोटहरू यतापट्टि लगाउने गरिन्छ अहिलेलाई अब चमेराको संरक्षणको कुरामा त्यति नै गरिएछ कि हामीले चाहिँ चमेरा सम्बन्धी मान्छेहरूलाई सोधेर त्यो सम्बन्धी पढेको मान्छेले सोधेर त्यो काम गर्ने गरिएछौँ।
0: हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ। अन्त्यमा चाहिँ तपाईँलाई भन्न मन लागेको केही छ, मैले सोध्न बिर्सेको कुरा केही छ?
1: हजुर, एउटा मैले केही भुले जस्तो लाग्यो भन्नलाई, हामीले पोखरामा पोखरा महानगरले यहाँको पर्यटन परिषद सबैले जस्तै महेन्द्रपद समितिको भाव हो भने त्यहाँ त्यसलाई अलि वरिपरि 500-700 मिटरको क्षेत्रले पर्यटन क्षेत्र घोषणा गराउनु पर्यो। जस्तो पर्यटन स्थलको नजिकै एउटा अब ब्लक उद्योगहरू भइदिन्छ के भइदिन्छ, त्यो चाहिँ हामीले व्यक्तिले भनेर हटाउनु छ क्या छैन, पर्यटकीय वातावरण बनाउनु पर्ने ठाउँमा त्यो उद्योग धन्दा जाने अस्ताव्यस्तहरू छ यहाँ होइन समस्या। अब एउटा व्यक्तिलाई हामीले एउटा व्यक्तिले भन्दाखेरि एकदम अप्ठ्यारो, यसलाई पर्यटन नीति बनाइदिनु पर्यो पोखरा महानगर पर्यटन मन्त्रालयले, स्थानीय महानगरले, ओडाले, ती कुराहरूलाई समस्या पनि छ।
0: हजुर, यस्ता खालका भनौँ न व्यक्तिले भन्दाखेरि मेरो रिस गरेर भने भन्ने हुन सक्छ, नीतिमै आयो भने त मैले यति यति यो एरियामा चाहिँ खोल्न हुँदैन यो भन्ने हुन सक्छ। हजुर, तुरन्त गरिहाल्ने पर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: हामीले अब पोखरा 16 गुफाहरूको हिसाबमा अब त्यहाँ त हामीले सरकारलाई हामीले एउटा राष्ट्रिय गुफा पर्यटक क्षेत्र भनेर घोषणा गर्न लगाउँ भन्ने कुरा हाम्रो एउटा उद्देश्य छ। अब त्यहाँको सबै साथीहरू मिलेर त्यसभित्रमा कहाँ के गर्नुपर्ने, कुन ठाउँमा के गर्नुपर्ने, भएकालाई संरक्षण गर्नुपर्ने कुराहरू हामीले तयार गरेर अब सरकारलाई बुझाउँ भनेर त्यसरी अब जान लागेछौँ।
0: कार्यक्रमको अन्त्यमा केही भन्नुहुन्छ?
1: हस्त, म यहाँ सम्पूर्ण श्रोताज्यूहरूलाई, पोखरी पोखरावासीहरूलाई, हामी सबै मिलेर यो पोखराको स्रोत सम्पदाहरू, तालहरू, ताल तलैया नदी, नदीहरू, गुफाहरू, यसलाई संरक्षण गर्नैपर्छ। प्लस चाहिँ पर्यटनलाई हामी गर्नुपर्ने कुराहरू त एकदमै सरसफाइको कुराहरू, त्यहाँ पर्यटनसँग बोल्ने व्यवहार, नम्रता, शिष्टता, त्यसमा ध्यान पुर्याउनुपर्छ। हाम्रो भावी सन्ततिलाई हामीले यहाँ राख्ने हो भने, बाहिर पठाउनु हुँदैन भन्ने हो भने हामीले धेरै गर्नुपर्ने हुन्छ। हामी सबै तहका व्यक्तित्वहरूले, बुझेका व्यक्तिहरूले यसमा सहयोग गर्नुपर्ने हुन्छ भन्दै म उहाँलाई यही आह्वान गर्न चाहे अहिलेलाई।
0: हजुर, यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ।
1: हजुर, धन्यवाद, म यो कुराहरू राख्नु पाएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: हस्, धेरै धेरै धन्यवाद छ यस समयको लागि। आज हामीले छलफल गर्यौं पर्यटन व्यवसायी, सामाजिक व्यक्तित्व, एउटा आफू जन्मे हुर्केको ठाउँ बनाउनुपर्छ भनेर लागि पर्नुभएका व्यक्तित्व विन्ध्यवासिनी मावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुनुहुन्छ गोविन्द बस्नेतसँग कुराकानी गर्यौं। यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलिकै हामी नयाँ अतिथि सहित नयाँ विषयमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807567, 9507325575।
6: आयो है मासू, ताजा ताजा मासू।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्तीटु मिट।
2: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छु गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
3: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: खुशी जीवन स्वच्छ समाज खुलेर निकालौ हृदयको आवाज
3: यो तपाईको आवाज
2: यो आवाज
3: हामी सबैको आवाज
4: हृदयको आवाज
3: हरेक हप्ताको मंगलबार बिहान 8:15 बजे सामाजिक संस्था हृदयको आवाज र रेडियो सफलताको संयुक्त प्रयास
2: मन मुटुमा गुन्जी रहनेछ हृदयको आवाज
3: कार्यक्रम
4: हृदयको आवाज।

0: खुशी जीवन स्वच्छ समाज खुलेर निकालौं हृदयको आवाज। नमस्कार, रेडियो सफलता 103.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा म शारदा बस्नेतको हार्दिक स्वागत छ। यो कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर 16 स्थापित हृदयको आवाज सामाजिक संस्था र रेडियो सफलताको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम हरेक हप्ताको मंगलबार बिहान 8:15 बजेदेखि आउने गर्दछ। हृदय हामी सबैसँग छ, हामी नै हृदयका मालिक हौ। जीवन एउटा अनमोल अनुभव हो, जीवनको आफ्नै स्वाद छ। चाख्ने, नाप्ने र परख्ने काम हृदयले गर्छ। त्यसैले हामी सबैको हृदय खोल्न, पढ्न, बुझ्न र यसको आवाजलाई आम नागरिकको हृदयसम्म पुर्याउने कार्यक्रम हो हृदयको आवाज। समाजमा सबैले केही न केही काम गरिरहनु भएको छ। काम गरिरहेका व्यक्तित्वहरू कोही बाहिर आउनुहुन्छ, कोही आफ्नै तरिकाले काममा व्यस्त भइरहनुहुन्छ। समाजमा नदेखिएर काममा तल्लीन व्यक्तित्वको हृदयको आवाज बाहिर ल्याउने कोशिश हामीले कार्यक्रम हृदयको आवाज मार्फत गर्नेछौ। समान सहभागिता र अवसर भन्ने नारालाई आत्मसात गर्दै रेडियो कार्यक्रम हृदयको आवाजमा आज हामीसँग हुनुहुन्छ शैक्षिक तथा सामाजिक व्यक्तित्व मनोपरामर्श गण्डकी प्रदेश कार्य समिति कोषाध्यक्ष संगीता कोइरालाज्यू। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: विगत लामो समयबाट बाल बालिकाको क्षेत्र साथै विभिन्न संघ संस्थाहरूमा आबद्ध रहेर कार्य गरिरहनु भएको छ, यति बेला यहाँ केमा व्यस्त हुनुहुन्छ?
1: यहाँलाई एकदम धेरै धन्यवाद। यहाँले सोध्नुभए अनुसार म अहिले यति बेला सिर्जना सेकेन्डरी स्कूलमा शिक्षकको रूपमा कार्यरत छु र साथै मनोपरामर्शकर्ताको रूपमा पनि काम गरिरहेको अवस्था छ।
0: हजुर, अब शिक्षण पेसाको साथै मनोपरामर्शको रूपमा पनि कार्य गरिरहनु भएको छ। शिक्षण पेसा र मनोपरामर्श कार्यकर्ताको रूपमा सेवा प्रदान गरिरहँदा कस्ता खालका अनुभवहरू छन् यहाँसँग? केही आफ्ना अनुभवहरू पनि राखिदिनुहुन्छ कि?
1: हुन्छ। शिक्षण पेसा भनेको यस्तो पेसा हो, एकदमै सम्मानित पेसा होइन, जहाँ चाहिँ एकदमै धेरै बाल बालिकासँग सँगै रहेर काम गर्नुपर्ने हुन्छ, विभिन्न किसिमका समस्याहरू पनि आउने गर्छन्। र यो शिक्षण पेसा गरिरहँदाखेरि अहिलेको यो अवस्थामा चाहिँ विभिन्न प्रविधिहरूको प्रयोग गरेर पनि गर्नुपर्ने हुन्छ, किन भन्दाखेरि बाल बालिकाहरूले धेरै प्रविधिहरूसँग भिजेर काम गर्दाखेरि धेरै सिकाइहरू राम्रो भएको अवस्था छ भने मनोपरामर्शकर्ता भनेको फेरि फरक कुरा छ। त्यसमा चाहिँ उनीहरूसँग भएका अथवा जुनसुकै अवस्था उमेरका व्यक्तिहरूसँग भएका समस्याहरूसँग उनीहरूको समस्यामा सामना गर्न सक्ने सिपलाई हेरेर उनीहरूलाई सहयोग गर्ने एक प्रकारको संवाद हो अथवा योजनाबद्ध कुराकानी हो। यसमा काम गरिरहँदा के अनुभव हुन्छ भने मलाई एकदमै धेरै गहिरिएर त्यसमा बुझ्नुपर्ने भनेको एकदमै संवेदनशील पाटो हो भन्ने चाहिँ लाग्छ। र विद्यालयमा काम गरिरहँदाखेरि यस्ता खालका समस्याहरू बाल बालिकामा धेरै देखिन्छन्। अहिलेको अवस्थामा चाहिँ एकदमै धेरै सामाजिक सञ्जालको प्रयोग गरेर चाहिँ त्यसले गर्दा समस्या आएको कुरा पनि बढी भेटिएको पाइन्छ। त्यो सँगसँगै यसले पढाइमा पनि असर गरेको, कति कुरा त सिक्ने कुरा पनि छ, साथसाथै अभिभावकहरू पनि त्यसमा नै एकदमै दत्तचित्त भएको हुनाले चाहिँ पढाइमा अलिकति तल खस्केको हो कि भन्ने पनि हामीलाई फिल भइरहेको अवस्था छ। यसलाई चाहिँ अलिकति ध्यान दिनपर्ने अवस्था
0: र यो चाहिँ

0: पक्ष हो, त्यसलाई चाहिँ तालिम प्राप्त व्यक्तिले उनीहरूमा भएको समस्यालाई सहयोग गर्ने तरिकाले एक प्रकारको प्रक्रिया पूरा गर्नुपर्छ। त्यसलाई चाहिँ मनोपरामर्शकर्ता भनिन्छ। जसले तालिम लिएको हुन्छ उसले नै यसमा काम गर्न सक्छ।
1: हजुर, अब यो मनोपरामर्शले चाहिँ अघि नै पनि यसको बारेमा केही त कुरा राख्नुभयो, कस्ता बालबालिकाहरूलाई, अहिले हामी चाहिँ बालबालिकाहरूतर्फकै कुरा गरिरहँदा कस्ता खालका बालबालिकाहरूलाई यो मनोपरामर्श आवश्यकता छ?
0: यसमा चाहिँ अब यो समस्या आउनुमा चाहिँ कुनै उमेर अवस्थाले छेक्दैन, होइन, जोसुकैलाई पनि यस्तो समस्या,
1: बालबालिका मात्रै नभइकन
0: अरूलाई पनि हुन सक्छ। र विशेष गरी बालबालिकाको कुरा गर्नुपर्दा जो चाहिँ अलिकति पढाइको कुरामा चाहिँ अलिकति संवेदनशील नभएको, होइन, अनि अब करियरको बारेमा पनि के छनौट गर्ने भनेर अलिक अन्यलको अवस्था भएको, अनि अब यो लतको कुरा गरिसके मैले, लतमा परेर चाहिँ उनीहरू आफूले के गर्नुपर्छ, मेरो केयर कसरी गर्ने भन्ने कुरामा अलिकति ख्याल गर्न नसकेको अवस्थामा, आफूलाई नै ख्याल गर्न नसकेपछि त अरू कुरा गर्न सक्ने अवस्था भएन, होइन, अनि बढी रिसाउने, होइन, त्यस्तो खालको स्वभाव, अनि प्यारेन्ट्सले भनेको टिचरले भनेको कुराहरू अलिकति ख्याल नगर्ने, मेरै लागि हो भन्ने कुरा अलिकति बुझाइ नभएको, अनि उनीहरूको बिहेभियर प्रब्लमहरू त्यस्तो हुने, त्यस्ता खालका समस्याका बालबालिकाहरूलाई चाहिँ यो परामर्श को रूपमा चाहिँ काम गर्न जरुरी हुन्छ जस्तो लाग्छ मलाई।
1: त्यो भनेपछि जोसँग अलिकति समस्या छ त्यस्ता खालका बालबालिकालाई सबैलाई चाहिँ मनोपरामर्शकर्ता चाहिएन,
0: चाहिएन, जसलाई
1: आवश्यकता छ
0: जसले चाहिँ के गर्छ भने अलिकति अरूले देखाउने सामान्य व्यवहार भन्दा फरक खालको व्यवहार देखाइरहेको हुन्छ। जस्तै कक्षामा पनि उसले ध्यान दिएर पढ्न सकिरहेको हुँदैन, साथीहरूसँग घुलमिल हुन नसक्ने, विभिन्न किसिमका अब साथीहरूले पनि उसलाई दोष लगाइरहेको, उसले पनि साथीहरूलाई त्यस्तो खालको बिहेभ गरिरहेको, होइन, हिंसा दुर्व्यवहारका कुरा, बुलिङका कुरा, होइन, त्यस्ता कुराले उनीहरूलाई एकदमै तनाव सिर्जना गरिरहेको हुन्छ। त्यस्ता खालका बालबालिकाहरूलाई चाहिँ परामर्श गर्न चाहिँ जरुरी हुन्छ,
1: जरुरी हुन्छ, र यो परामर्शले उनीहरूको दैनिक जीवनमा पनि परिवर्तन ल्याइरहेको हुन्छ।
0: एकदमै एकदम, मैले अहिले काम गरिरहँदा पनि हो, हामीले साँच्चै भन्नुपर्दा एउटा उदाहरण, हात काट्यो भने हामीलाई रगत आउँछ, हामी एकदम छिटो हतारिन्छौँ त्यसको लागि उपचार गर्नलाई, होइन, रगत आयो हो के भयो, अब कता लग्ने हो, अस्पताल लग्ने कि क्लिनिकमा लग्ने भनेर एकदम आत्तिराखेका हुन्छौँ भने मनमा चोट परेको कुरा चाहिँ हामीले बाहिर देख्न सक्दैनौ। त्यस कारणले गर्दा पनि यो एकदम महत्वपूर्ण छ, किन मन दुखेको चाहिँ बाहिर देखिँदैन, तर उसले उसको शरीरमा, उसको व्यवहारमा, होइन, उसको सम्बन्धमा चाहिँ त्यसले असर चाहिँ पारिरहेको हुन्छ। त्यो कुरा चाहिँ ख्याल गर्न जरुरी छ, अहिलेको अवस्थामा यो एकदमै आवश्यक हो भन्ने चाहिँ मलाई लाग्छ।
1: हजुर, जस्तो यहाँले चाहिँ स्कूलमा पनि त्यही क्षेत्रमा काम गर्नुहुन्छ र विभिन्न संघ संस्थाहरूमा पनि त्यसरी गरिरहनु भएको छ, अनि यो स्कूलमा गर्दा र विभिन्न संघ संस्थाहरूमा गर्दा केही फरक पाउनुहुन्छ?
0: एकदमै, हजुरले भने जस्तै स्कूलमा चाहिँ एकदमै धेरै संख्या हुन्छ, होइन, अब धेरै संख्यामा चाहिँ त्यही अनुसारको ग्रुपिजम गर्नुपर्ने अवस्था हुन्छ। जस्तै अब समस्या भएको बालबालिकाहरूको अब उनीहरूको छनौट गरिसकेपछि, उनीहरूलाई एक प्रकारको सम्बन्ध विस्तार गरिसकेपछि, होइन, अनि विश्वासको वातावरण सिर्जना गरेपछि उनीहरूले सेयर गर्ने वातावरण बन्छ, जुन आफ्नो समस्या छ त्यसलाई चाहिँ भन्न सक्ने अवस्था सिर्जना हुन्छ, र तिनीहरूलाई ग्रुपिजम गरेर कसलाई अब यो बढी रिस उठ्ने समस्या छ, कसैको बिहेभियर प्रब्लम भएर चाहिँ क्लासमा सुन्नै नसक्ने, ध्यान दिनै नसक्ने हुनसक्छ, कसैको अरू नै प्रब्लम भएर पढाइतिर ध्यान दिन नसकेको हो कि, त्यस्तो खालको कुरालाई छुट्याएर हामीले चाहिँ छुट्टै क्लासहरू लिनुपर्ने अवस्था हुन्छ भने विद्यालयमा, अब संस्थामा जाँदा चाहिँ अब लिमिट हुन्छ नि त संख्या, होइन, जस्तै 20-25 हुन सक्छ, त्यसमा चाहिँ अब त्यो मध्ये पनि कसलाई निड छ त नि, होइन, निड भएकोलाई चाहिँ छुट्टै सेसनमा राखेर क्लास लिन, उसलाई चाहिँ सेसन बसेर चाहिँ परामर्श गर्न सकियो भने, अब ओभरअलमा सबैमा एउटै खालको समस्या अलिक बढी देखिन्छ। जस्तै यो किशोर अवस्थामा बालबालिकाहरूलाई एकदम बढी झनक्क रिसाउने, किशोर किशोरीहरू रिसाउने, अर्काको कुरा सुन्न मन नलाग्ने, होइन, अनि एकदम आक्रामक खालको स्वभाव देखाउने, त्यस्तो खालको कुरा हुन्छ भने त्यो चाहिँ ओभरअलमा क्लासै लिन मिल्ने कुरा भयो। त्यसले गर्दा चाहिँ सबैमा चेन्ज आउने कुरा हो, क्लासमै त्यो कुराहरू सिकाउन सकिन्छ भने चाहिँ अब इन्डिभिजुअल केस छ र त्यसलाई छुट्टै डिल गर्नुपर्नेछ भने त्यो आइडेन्टिफाई गरेर उसलाई चाहिँ सेसनमा चाहिँ राख्नुपर्ने अवस्था, अनि स्कूलमा पनि हुन त त्यस्ता खालका केसहरू हुन्छन्, तर धेरैमा एउटै खालको छ भने ग्रुपिजम गरेर क्लास लिन सकियो, तर छुट्टै खालको केस छ उसलाई इन्डिभिजुअल काउन्सिलिङ गर्नु पर्यो भने फेरि उसलाई पनि सेसनमा राखेर गर्नुपर्ने।
1: हजुर हजुर, र यहाँ यो मनो परामर्शकर्ता गण्डकी प्रदेशको कोषाध्यक्षको पदमा पनि रहेर काम गरिरहनु भएको छ, यो तपाईँले

0: काम गरेको संस्था कस्तो खालको हो यो कस्तो खालको संस्था हो र यसले चाहिँ कस्ता कस्ता खालका कार्यहरू गर्ने गर्छ
1: यो एउटा कार्य समिति भनेर हामीले गठन गरेको छौं यसले चाहिँ गण्डकी प्रदेशभरिका काउन्सिलरहरूको चाहिँ समस्यामा काम गर्छ
0: अनि
1: भन्ने हजुर मेन त यसले चाहिँ एडभोकेसीको काम गर्ने गर्छ त्यसमा पनि अब सबैको आफ्नो एउटा एउटा समस्या त हुन्छ नै होइन यसमा पनि एउटा चाहिँ सिटिबिटीबाट मान्यता प्राप्त काउन्सिलरहरू हुनुहुन्छ भने अर्को चाहिँ राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम प्राप्त गरेका काउन्सिलरहरू हुनुहुन्छ अब राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले तालिम दिएको अवस्थामा चाहिँ लाइसेन्स दिएको अवस्था छ भने सिटिबिटीबाट लाइसेन्स प्राप्त नगरेको अवस्था पनि छ अब यस्ता खालका प्रब्लमहरूलाई चाहिँ अब खबरदारी गर्ने सम्बन्धित ठाउँमा पुर्याउने काम चाहिँ हामी यो कार्य समिति यो समितिबाट चाहिँ हामीले गर्दै आइरहेको अवस्था छ
0: यसले चाहिँ भनौँ न अरू विभिन्न संघ संस्थाहरूले भनौँ अथवा काउन्सिलरहरूले कसरी कार्य गर्दै आउनु भएको छ र त्यसमा के भइरहेको छ भन्ने कुराको यसले एउटा मूल्याङ्कन जस्तो पनि
1: हो अपडेट
0: अनुगमन गर्ने
1: अपडेट लिने अनि अपडेट दिने अब यो सबै सम्पूर्ण प्रदेशका यसरी कार्य समितिहरू बनेका छन् सबैको अपडेट पनि हामीले गराउने गर्छौ लिने दिने पनि गर्छौं भने अब आफ्ना समस्याहरू के छन् त्यसमा एडभोकेट गर्ने काम पनि यसले गरिरहेको छ अब आगामी दिनमा अझै धेरै कामहरू हुँदै जाला होइन यो भर्खर सुरुवाती अवस्थामा नै छ समस्या छ त्यसलाई चाहिँ अब बिस्तारै समाधान गर्ने पहलमा चाहिँ हामी यो समिति गठन
0: सबैजनाले यो कार्यक्रम सुनिरहँदा हामी आज बाल बालिकाको क्षेत्रमा कार्यरत लामो समयबाट कार्यरत मनोपरामर्शकर्ता संगीता कोइरालाज्यूसँग अन्तर्क्रिया गरिरहेका छौं र उहाँले सुनाइरहेका कुराहरू यहाँ सम्पूर्ण श्रोताहरूको अथवा हामी सबैको जीवनमा अत्यन्तै लाभप्रदक र बाल बालिकाको क्षेत्रमा काम गर्नेहरूका लागि अझै विशेष बन्न सक्छन् त्यसकारण अब यहाँले लामो समयबाट विगत 17 वर्षबाट बाल बालिकाका क्षेत्रमा यसरी काम गर्दै आउनुभएको छ र यो लामो अन्तरालमा यहाँले कहाँ कहाँ जस्तो अहिले हामीले चाहिँ यहाँको कार्यक्षेत्र भनौं अथवा अहिले कार्यरत रहेको गण्डकी प्रदेशको पनि कुरा गर्यौं र बाल बालिकाहरूलाई काउन्सिलिङ गर्ने भनौं अथवा विभिन्न खालका सामाजिक संस्थाहरूमा रहेर काम गर्ने भनौं यहाँले विगत 17 वर्षबाट कुन कुन क्षेत्रलाई अलि बढी फोकस गरेर कार्यरत हुनुभयो यहाँको कार्यक्षेत्रको बारेमा पनि श्रोताहरूलाई भनौं अथवा हामीहरूलाई केही जानकारी गराइदिनुहुन्छ कि
1: हुन्छ मैले सबैभन्दा सुरुमा चाहिँ मलाई एकदमै मनपर्ने भनेको सामाजिक काम गर्न नै हो अनि यसमा यो सामाजिक काम गर्नको लागि चाहिँ मलाई मेरै घरबाट नै प्रेरणा मिलेको भन्न चाहन्छु त्यसमा पनि मैले संस्था परियोजनामा चाहिँ काम गरेँ
0: सबैभन्दा
1: साथी नेपाल भन्ने कार्यक्रम थियो यो अफिस नै ड्याम साइडमा थियो त्यसमा चाहिँ बाल बालिकालाई स्कुलिङ सम्बन्धी सपोर्ट गर्ने काम गर्थ्यो
0: त्यो चाहिँ पहिलो तपाईँको कार्यक्षेत्र
1: पहिलो कार्यक्षेत्र चाहिँ साथी नेपाल भन्ने संस्था थियो
0: हजुर
1: अनि त्यसमा चाहिँ जुन बाल बालिका अब अभिभावक नहुनु भएको
0: होइन
1: अनि सिंगल हुनुभएको त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका त्यस्ता बाल बालिकाहरूलाई स्कूल पढ्नको लागि सहयोग गर्ने काम गर्थ्यौं त्यो काम गरिरहँदा मलाई के फिल हुन्थ्यो भने मैले एउटा सेवाभावले जागिर खाए तापनि सेवाभावले काम गरेको छु भन्ने चाहिँ मलाई फिल हुन्थ्यो त्यसले गर्दा मलाई एकदम गर्व फिल पनि हुन्थ्यो अनि बिस्तारै त्यो काम गरिरहँदा गरिरहँदा 10 वर्ष बितेछ त्यो पत्तै भएन अनि त्यस्तै काम मात्रै गर्नतिर मन जाने कि अर्को फरक क्षेत्र सोचे पनि मलाई त्यतातिर म सन्तुष्टि नहुने काम गर्दा पनि अलिकति फरक खालको बनाउने होइन मैले त सम्बन्ध
0: यो मेरो कार्यक्षेत्र होइन
1: फिल चाहिँ भइरहने त्यस्तो खालको कुरा पनि मैले महसुस गरेँ र मलाई एकदम आनन्द आउँथ्यो कि मेरो फिल भनेको नै बालबालिकासँग भिज्नु हो उनीहरूका समस्या बुझ्नु हो र उनीहरूलाई सहयोग गर्नु हो भन्ने नै लाग्थ्यो मलाई त्यसरी 10 वर्ष मैले त्यहाँ काम गरिसकेपछि फेरि केही समय खाली भए अब परियोजनाको नेचर नै त्यस्तो खालको हुन्छ अनि त्यस पछाडि फेरि बाल हितकारी परियोजना नेपाल भन्ने संस्था छ पोखरा 15 नयाँ गाउँमा त्यहाँ चाहिँ जीवन उपयोगी शिव शिक्षा भन्ने कार्यक्रममा काम गरे त्यो त्यसमा काम गर्दा मेरो 7 वर्ष बित्यो अनि त्यो 7 वर्षमा मैले साँच्चै नै लाइफ नै परिवर्तन भएको जस्तो फिल भयो त्यो जीवन उपयोगी सिप भनेको यस्तो सिप हो कि मान्छेको जीवनमा मान्छे कहिले खुसी हुन्छ कहिले दुःखी हुन्छ विभिन्न किसिमका समस्याहरू आउँछन् तर त्यसलाई सामना कसरी गर्ने सामना त गर्नुपर्ने नै छ तर सजिलो गरी गर्ने हो कि अप्ठ्यारो गरी गर्ने भन्ने कुरा चाहिँ त्यो कार्यक्रमले एकदम सिकायो मैले सिकाउन भन्दा पनि बढी मैले सिक्ने अवसर चाहिँ मैले त्यहाँ पाएँ त्यसले गर्दा पनि म एकदमै धेरै त्यो कार्यक्रमलाई मिस गर्न चाहन्छु, सम्झन चाहन्छु, जसले गर्दा आज म तपाईँसँग यसरी अवसर कुराकानी गर्न सकिरहेको छु।
0: त्यति धेरै सक्षम बनायो त्यो प्रोग्रामले,
1: त्यति मलाई छुन्छ त्यो कार्यक्रमले। अनि त्यसमा चाहिँ मैले गरेको काम भनेको पोखरा महानगरपालिकाका 80 सरकारी विद्यालयमा हामीले समन्वय गरेर काम गर्यौं। त्यसमा चाहिँ विद्यालयहरूमा गएर 6-8 कक्षासम्मका बालबालिकाहरूलाई चाहिँ जीवन उपयोगी शिव शिक्षाका कक्षाहरू सञ्चालन गर्ने, त्यो गरिरहँदाखेरि चाहिँ अब स्कूलमा रेगुलर पढाइरहनु भएको शिक्षक भन्दा हामीसँग बढी नजिक हुने वातावरण सिर्जना हुन्थ्यो। किन भन्दा किशोर किशोरीहरूमा विभिन्न किसिमका परिवर्तनहरू आउँछन्, तिनीहरूका परिवर्तनका बारेमा कुरा गरिरहँदाखेरि हाम्रो समस्या बुझ्ने मान्छे हुनुहुँदो रहेछ भन्ने चाहिँ उनीहरूलाई फिल भएको भएर उनीहरूले आफ्ना समस्या चाहिँ सजिलै सेयर गर्न सक्थे, अनि त्यसले गर्दा नै झन् मोटिभेट भयो, झन् यो काम त गर्नुपर्ने रहेछ भन्ने खालको भाव चाहिँ आउन थाल्यो। अनि सिकाउने तरिका पनि फरक थियो, फेरि स्कूलमा अब पाठ्यक्रम हेरेर पढाइन्थ्यो भने हामीले चाहिँ तयारी गरेर उनीहरूलाई विभिन्न किसिमका चित्रहरू देखाएर अनि मिडियाहरू प्रयोग गरेर कथा नाटक कविताहरू सुनाएर होइन
0: उनीहरू कसरी बुझ्न सक्छन्,
1: चित्रहरूको माध्यमबाट रमाइलो तरिकाले चाहिँ सिकाउने भएको हुनाले चाहिँ इच्छुक त रहेछ नि त, अहिले फरक तरिका प्रयोग गर्यो भने त सिकाउन त सकिँदो रहेछ भन्ने खालको कुरा चाहिँ यो कार्यक्रम गरिरहँदाखेरि अनुभव भयो। अब बालबालिकालाई मात्रै नभइकन विद्यालयमा विद्यालय व्यवस्थापन समितिसँग पनि हामीले यो कार्यक्रम गरेर जानकारी गराउँथ्यौं, अनि त्यस्तै गरेर अभिभावकहरूसँग पनि इन्ट्राक्सन कार्यक्रमहरू हामीले गर्दै आइरहेको थियौं। त्यसले गर्दा पनि एकदम नजिक भएर काम गर्ने अवसर मिल्यो कि, तीन पक्षीय नै बुझ्ने अवसर पाइयो भनौँ न, अनि त्यसले गर्दा चाहिँ बाल बालिकाले के भन्छन्, अभिभावकले के भन्नुहुन्छ र प्रशासनले कसरी हेरेको छ भन्ने कुरा चाहिँ
0: त्रिपक्षीय
1: कार्यक्रम गर्दाखेरि चाहिँ अनुभव चाहिँ राम्रो बटुल्न चाहिँ।
0: 80 स्कूल भनेपछि त्यसको कार्यक्षेत्र पनि ठूलो रहेछ, अनि यो ठूलो कार्यक्षेत्रमा रहेर काम गर्दा चाहिँ यहाँलाई कस्तो अनुभव भयो?
1: मलाई त मैले अघि नै भने चाहिँ मेरो लाइफ नै परिवर्तन गरेको फिल हुन्छ जीवन उपयोगी शिव शिक्षा कार्यक्रमले। र अर्को कुरा के भन्दा यति राम्रो सम्बन्ध बन्यो कि होइन, अहिले त्यो कार्यक्रम सकिएर म अर्को ठाउँमा आबद्ध हुँदाखेरि पनि उहाँहरूले त्यो कुराहरू सम्झिरहनुहुन्छ, बेला बेला फोन गरिरहनुहुन्छ, सोधिरहनुहुन्छ होइन, यो कुराले चाहिँ मलाई एकदमै गर्व फिल हुन्छ, एकदमै खुसी लाग्छ।
0: हजुर, अब यसरी नै ठूलो एउटा दायरामा बसेर बालबालिकाको क्षेत्रमा काम गरिरहँदा यहाँलाई बालबालिकाको अवस्थाको बारेमा चाहिँ के लाग्यो, कस्तो रहेछ यो 80 स्कूलमा जानुभयो अनि त्यहाँका बालबालिकाहरूको अवस्था भनौँ, त्यहाँको विद्यालय प्रशासनको अवस्था भनौँ, यी चिजहरू चाहिँ बालबालिकाको अवस्था कस्तो लाग्यो र उनीहरूलाई सुधार गर्नको लागि, त्यो अवस्थालाई सुधार गर्नको लागि चाहिँ हामीले के गर्नुपर्छ जस्तो पनि यहाँले के अनुभव गर्नुभयो?
1: अब विद्यालयमा गएर त्यसरी काम गरिरहँदाखेरि बालबालिकासँग बसेर उनीहरूका समस्या बुझ्दाखेरि कति कुरा अभिभावकको पनि अलिकति सुधार गर्नुपर्ने कुराहरू भेटियो भने, कति कुरा चाहिँ अब शिक्षकहरूले नि एउटै धारमा पढाइरहँदाखेरि अझै बुझाइमा कमजोरी भएको हो कि भन्ने फिल पनि भयो। त्यसले गर्दा चाहिँ हामी के लाग्छ भन्दाखेरि मलाई यो समयअनुसार हामी पनि परिवर्तन हुनुपर्छ कि होइन, अहिले त हामीले पाठ्यक्रममा सिकाउने कुराहरू चाहिँ उनीहरूले पहिल्यै नै अब मोबाइलबाट टिभीबाट चाहिँ देखिसकेको सिकिसकेको कुराहरू पनि हुनसक्छ, त्यही भएर हामीले नि फरक तरिकाले सोचेर सिकाउनुपर्छ भन्ने चाहिँ एउटा सिकाइ भयो। अर्को कुरा चाहिँ अहिलेको उसमा चाहिँ अब गाली गरेर पिटेर होइन कि, माया गरेर सम्मानित तरिकाले पढाउँदाखेरि अथवा बुक मात्रै होइन चित्र कथा नाटक गीतहरूबाट पनि हामीले त्यसलाई माध्यम बनाएर सिकाउँदाखेरि चाहिँ सिकाइ प्रभावकारी हुँदो रहेछ भन्ने कुरा भेटियो। अनि अर्को कुरा अभिभावकले चाहिँ अब हामीले सही गरेका छौं सबै कुरा, हामीले छोराछोरीको लागि यति खर्च गरेका छौं, विद्यालय पठाएको छौं, उनीहरूलाई पालन पोषणको कुरामा ख्याल गरेका छौं, सबै कुरा त पुर्याएको छ भन्ने कुराहरू आइरहँदाखेरि चाहिँ कति कुराहरू कमजोरी भएको पनि भेटियो। एज म पनि प्यारेन्ट्स हो होइन, तर पनि उनीहरूको भित्री मनले भनेको कुरा के छ र हामीले बाहिर सतही कुरा बुझेर त हुँदैन भन्ने चाहिँ लाग्यो। त्यसमा चाहिँ अब कति ठाउँमा चाहिँ अभिभावकले पनि आफ्नो बालबालिकासँग चाहिँ छोराछोरीसँग बसेर कुराकानी गर्दाखेरि उनीहरूले के चाहन्छन् होइन, उनीहरूले माया चाहिरहेको अवस्था हुनसक्छ, साथी खोजिरहेको अवस्था हुनसक्छ, आफ्नो फिजिकल मेन्टल चेन्जेस भइरहेको कुराहरू कसलाई सेयर गर्ने भनेर उनीहरूले एउटा माध्यम खोजिरहेको हुन्छ, त्यस्ता कुरा बुझ्न सक्यो भने अझै समस्या पहिचान गरेर चाहिँ समाधान खोज्न सजिलो हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
0: एकदमै राम्रो। र अब यसरी नै कार्यहरूको क्षेत्र भयो, हामी बालबालिकाको अवस्थाको बारेमा कुरा गर्यौं, क्षेत्रको बारेमा कुरा गर्यौं, यहाँको योगदानको बारेमा, कार्य अवधिको बारेमा धेरै लामो कुराकानी गरिरहँदा अब बालबालिकाकै क्षेत्रमा काम गरिरहँदा मनोपरामर्शको एउटा रूपमा काम गरिरहँदा यहाँको भनौँ न भावी योजनाहरू अहिलेको त कामको अनुभव भयो र भविष्यमा यहाँले चाहिँ कसरी यसलाई अझ अगाडि बढाउने अथवा अझ बढाउँदा प्रभावकारी होला भन्ने यहाँको कुनै एउटा भावी योजना छ यसमा अगाडि बढ्नको लागि?
1: छ, मैले अहिलेसम्म जति पनि काम गरेँ बालबालिकाकै क्षेत्रमा काम गरेँ र मैले अघि नै भनिसकेँ योभन्दा फरक क्षेत्र मैले सोच्न पनि सक्दिनँ र यसमा चाहिँ अझै पनि यो मनो सामाजिक समस्या भनेको एकदमै धेरै अहिले देखिरहेको अवस्था छ। धेरै देख्यो भन्दा नि जनचेतना फैलियो, सबैजनाले अलिकति बुझ्न थाल्नु हो, त्यही भएर चाहिँ बाहिर निस्किएको अवस्था छ। त्यसमा रहेर नै काम गर्न मलाई एकदम इच्छा छ। अहिले विद्यालयहरूमा, विभिन्न अस्पतालहरूमा, प्राइभेटमा, सरकारीमा, कुनै संस्थाहरूमा पनि यस्तो खालको आवश्यकता महसुस गरेको कुरा हामीले थाहा पाउन सक्छौ। त्यस कारणले गर्दा नै म यो परियोजना सकिसकेपछि नै विद्यालयसँग आबद्ध भएर म मनोपरामर्शकर्ताको रूपमा काम गर्छु भनेर त्यहाँ जोडिएको छु र मेरो अहिलेसम्मको अनुभव, मेरो सिकाइ, मैले त्यहाँ चाहिँ मेरो एकदमै क्षमताले भ्याएसम्मको मैले काम गर्नेछु र आगामी दिनमा पनि मेरो उद्देश्य भनेको के छ भन्दाखेरि मनोपरामर्शकर्ता भएर नै काम गर्नेछ र उनीहरूका समस्या केलाउने, उनीहरूलाई सहयोग गर्ने, समाधान के हो खोज्ने, त्यसमै पैरवी गर्ने मेरो उद्देश्य त्यही
0: हो। एकदमै राम्रो। अब म यो कुरा गरिरहँदा थोरै फरक पाटोतिर लागे यहाँको व्यक्तिगत जीवनप्रति पनि। यसरी अब यो शैक्षिक क्षेत्रमा, बालबालिकाको क्षेत्रमा, सामाजिक संघ संस्थाहरूमा धेरैमा आबद्ध रहेर कार्य गरी अगाडि बढ़िरहँदा यहाँ हरेक व्यक्तिको फेरि आफ्नो प्राइभेट जिन्दगी पनि हुन्छ, व्यक्तिगत जीवन पनि हुन्छ। यहाँले यो सामाजिक पाटो, शैक्षिक पाटो र व्यक्तिगत पाटोलाई चाहिँ कसरी एउटा समान रूपमा यसलाई ब्यालेन्स गर्दै कसरी चाहिँ अगाडि बढाइरहनु भएको छ?
1: यो अब एक प्रकारले त गाह्रो कुरा पनि छ होइन। अब त्यसमा पनि महिला भनेर अब हामीले जसरी सोच्छौ नि, हाम्रो समाजले जसरी सोच्छ, यो चाहिँ फरक कुरा। तर मलाई के लाग्छ भन्दा सोचेको भन्दा फरक कुरा पनि हो है। हामीले गर्न नसक्ने चाहिँ होइन, तर त्यसलाई म्यानेज कसरी गर्ने भन्ने कुरा हामीले बुझ्नुपर्छ। नसकिने कुरा चाहिँ छैन। म पनि स्कूलमा दिनभरि काम गर्छु, बिहान बेलुकाको समय अब संस्थामा होइन, अब टोल विकास संस्थामा महिला समूह, त्यसको सँगसँगै सूर्यचन्द्र विकास समाजमा पनि आबद्ध रहेको छु। यो सबै कुरा चाहिँ अब महिला दिदी बहिनीहरू नै सक्रिय हुनुहुन्छ, त्यस कारणले गर्दा हामी सबैलाई मिल्ने गरी, मिलाउने गरी कार्यक्रम गर्नुपर्छ, यो भयो भने सबैको सहभागिता हुन्छ भन्ने तरिकाले नै जुटिरहेको हुनुहुन्छ र त्यसमा पनि मेरो समर्थन छ र जसले गर्दा चाहिँ म त्यहाँ चाहिँ सहभागी हुन सक्छु भन्ने चाहिँ कुराहरू हुन्छ। अनि त्यस्तो सँगसँगै परिवारको कुरामा चाहिँ सबभन्दा बढी श्रेय त म मेरो श्रीमानलाई दिन चाहन्छु। उहाँ पनि एउटा सामाजिक व्यक्तित्व, सामाजिक काम गर्न एकदमै रुचि हुन्छ। त्यो कुराले नै म प्रेरित भएर सामाजिक काममा चाहिँ लाग्न शुरू गरेको अवस्था हो र परिवारको सपोर्ट नपाएको भए बाहिर निस्कन पनि गाह्रो हुन्थ्यो होला सायद होइन। यो चाहिँ महिलाको लागि गाह्रो पनि कुरा हो, गाह्रो हुँदाहुँदै पनि गर्न नसकिने चाहिँ छैन है। हामीले म्यानेज गर्नुपर्छ, गर्यो, गर्ने इच्छा भयो भने, इच्छा शक्ति भयो भने गर्न नसकिने भन्ने चाहिँ हुँदैन जस्तो।
0: परिवार र समाजलाई एउटै धारमा लिएर अगाडि बढ्दा हाम्रो अधिकार र कर्तव्यलाई चाहिँ अहिले कसरी व्याख्या गर्नुहुन्छ? हामी यसरी हिँड्न पाउनु हाम्रो एउटा अधिकार भयो र त्यसमा आउने हामी महिला दिदीबहिनीहरूको कर्तव्य, हामी यसलाई ब्यालेन्समा लिएर हामी बाहिर आउनु पनि छ, अगाडि बढ्नु पनि छ, तर यसलाई हामीले चाहिँ ब्यालेन्स कसरी गर्ने होइन, यसमा हाम्रो थोरै हाम्रो अधिकार र कर्तव्यको बारेमा पनि अलिकति हाम्रा दिदीबहिनीहरूलाई केही कुराहरू राखिदिनुहुन्छ कि?
1: हो, अहिले चाहिँ अब सरकारले नै महिलालाई 33% सहभागिता गराउनुपर्छ भनेको छ होइन। सहभागी हुने भनेर आफ्नो कर्तव्य चटक्क बिर्सेर सबै कुरा भुलेर चाहिँ बिगारेर गर्ने भनेको चाहिँ होइन। सहभागिता हुनु पनि पर्यो, अधिकार प्रयोग गर्नु पनि पर्यो, त्यो सँगसँगै आफ्नो घर परिवार, उनीहरूसँगको सम्बन्ध, उनीहरूलाई दिने समय, ती सबै कुरा ख्याल गरेर अब परिवारमा बुढाबुढी हुन सक्नुहुन्छ होइन, बालबालिका छन्, छोराछोरीहरू छन्, गुवामा हुन सक्नुहुन्छ, उहाँहरूलाई सबैलाई व्यवस्था मिलाएर र आफ्नो कुरा पनि सेयर गरेर भन्छु कि मैले, किनभने म यो ठाउँमा जाँदैछु, यस्तो यस्तो यति यति समय लाग्छ, यस्तो यस्तो कार्यक्रम हो, यसले चाहिँ यस्तो यस्तो फाइदा पनि
0: भइरहेको,
1: एकदमै प्रस्तुत धारणा राख्यो भने उहाँहरूलाई नि बुझाउन सकिन्छ र सहयोग पनि पाइन्छ भन्ने चाहिँ लाग्छ। यदि हामीले मेरो अधिकार हो मैले प्राप्त गर्नुपर्छ भनेर उहाँहरूलाई प्रष्ट जानकारी नगर्ने र
0: काम लुकीछिपी गर्न खोज्ने
1: लुकीछिपी गर्न कति दुरुपयोग गरेको अवस्था पनि त छ नि त। त्यस्तो दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने सदुपयोग गरौं तर सही सदुपयोग गर्नु पर्यो। त्यसमा पनि आफू प्रष्ट छ भने त्यहाँ चाहिँ कसैले पनि ब्लेम लाउने काम गर्दैन। अब आफू गलत छ नि त त्यो त आइहाल्छ नि। त्यो चाहिँ
0: भनेपछि
1: हजुर त्यो कुरालाई चाहिँ प्रष्ट पार्न पर्छ यो आवश्यक छ
0: भनेको कर्तव्य र अधिकारलाई राम्रोसँग बुझेर हामी अगाडि बढ्नु पर्यो।
1: बुझ्नु पनि पर्यो र बुझाउन नि सक्नु
0: बुझाउन नि सक्नु पर्यो। हामीले जति धेरै बुझाउन सकियो त्यति नै घर परिवारले पनि बुझ्न सक्नुहुन्छ।
1: हामी
0: एकदम हामी उहाँहरूलाई अलिकति कन्फ्युजमा राखेर एउटा काम गर्ने अर्को काम भन्ने एकातिर भन्ने अर्कोतिर जाने त्यो चाहिँ हामी दिदीबहिनीहरूले नि गर्नु भएन होइन र अधिकार पाइयो जति अधिकार पाइरहेका छौँ हामीले त्यसको सही सदुपयोग
1: गर्नु पर्यो।
0: अधिकार खोजिरहँदा कर्तव्यलाई पनि बिर्सनु भएन। हामी सम्पूर्ण दिदीबहिनीहरूले जहिले पनि हामी अधिकार खोजिरहँदा हामी सबैले आफ्नो कर्तव्यलाई पनि बिर्सन हुँदैन। कर्तव्य र अधिकारलाई सँगसँगै मिलाउँदै अगाडि बढ़्यौं भने पक्कै पनि हामी हाम्रो एउटा लक्ष्यसम्म पुग्न सफल हुन सक्छौ अथवा सफल हुनेछौ। यसरी बाहिर निस्किरहँदा हाम्रा विभिन्न क्षेत्रहरू छन् महिला दिदीबहिनीहरू आबद्ध हुने पनि र यो मनोपरामर्शको बनेर बाहिर आउने दिदीबहिनीहरूलाई चाहिँ कसरी यसमा आउन सक्नुहुन्छ होला उहाँलाई यहाँले केही सल्लाह सुझाव दिन सक्नुहुन्छ कसरी उहाँहरू मनोपरामर्शकर्ता बन्न सक्नुहुन्छ।
1: मनोपरामर्शकर्ता बन्नको लागि चाहिँ सबैभन्दा पहिला त यो विषयमा अलिकति गहिरो रूपमा बुझ्न जरुरी हुन्छ। जो कोहीले यो कामहरू गर्न पनि यत्तिकै सक्नुहुन्छ जस्तो लाग्दैन मलाई। किन भन्दा यो बाहिर देखिने भन्दा पनि एकदम लुकेका कुरालाई बाहिर निकाल्ने प्रयास हो होइन र त्यसमा चाहिँ लुकेका कुरा बाहिर निकालेर त्यसमा सहयोग गर्ने भनेको सानो कुरा पनि होइन जस्तो लाग्छ मलाई। अनि त्यसको लागि चाहिँ अब कोही त्यस्तो इच्छुक दिदीबहिनीहरू हुनुहुन्छ भने पोखरामा पनि धेरै त्यस्तो तालिम केन्द्रहरू छन्। त्यसमा पनि अहिले पोखरा महानगरपालिकाले पनि त्यो मनोपरामर्शकर्ताको लागि तालिम उपलब्ध गराएको थियो। पटक पटक पनि गरिरहने योजना छ जस्तो लाग्छ। अनि त्यस्तै गरेर हार्ट माइन्ड कन्सल्टेन्सी भनेर न्यू रोडमा पनि रहेको छ। अनि त्यस्तै गरेर कोपिला नेपाल अनि टिपिओ संस्था यिनीहरूले कोशिस नेपाल भन्ने संस्थाले पनि मनोपरामर्शकर्ताको लागि चाहिँ तालिमहरू दिइरहनु भएको अवस्था छ। त्यसको लागि चाहिँ तपाईँहरूले अब यदि गाह्रो भयो भने हामीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामी त्यसमा लिङ्क गराउन सक्छौँ हजुरहरूलाई। र यसले के गर्छ भन्दाखेरि एउटा तालिम लिएर कामै गर्नुपर्छ भन्ने चाहिँ होइन, तर आफ्नो ख्याल गर्नको लागि आफ्नो जीवनलाई सहज बनाउनको लागि पनि यो तालिम एकदमै आवश्यक छ भन्न चाहिँ चाहन्छु।
0: यो यदि हाम्रा महिला दिदीबहिनीहरू पनि विभिन्न क्षेत्र र तहमा मनोपरामर्शकर्ता बन्न चाहनुहुन्छ भने चाहिँ उहाँहरू बन्न
1: सक्नुहुन्छ।
0: अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइरहेका छौं र अन्त्यमा म एउटा दुईटा अलि फरक विषयहरूमा भनौं अथवा यसैलाई अलि फरक पाटोमा लान चाहे। हामीहरू सबै दिदीबहिनीहरू धेरै गुनासो गरिराख्छौ कि हामी अवसर होइन पाएका छैनौ, हामीसँग अवसर छैन। यहाँलाई कस्तो लाग्छ कतिपय दिदीबहिनीहरूले अवसर नपाउनु भएको हो कि अथवा अवसर नदेख्नु भएको हो कि अब यो अवसरलाई देखेर पनि बाहिर निस्कन सक्नु नभएको पनि त हुनसक्छ कतिपय। त्यसकारण अवसर नपाउनु भएको अवसर नदेख्नु भएको र अवसर देखेर पनि बाहिर निस्कन नसक्नु भएको यस्ता दिदीबहिनीहरूलाई यहाँ के भन्न चाहनुहुन्छ।
1: हजुरले भने अनुसार अवसर चाहिँ खोज्यो भने नभेटिने चाहिँ हुँदैन जस्तो लाग्छ मलाई। कति ठाउँमा चाहिँ भने जस्तो ठ्याक्कै नभेटिएला, तर हामीले एकैचोटि ठूलो ठूलो भाग खोजेर मात्रै पनि हुँदैन होइन। सानो कुराबाट सुरु गर्यो भने पक्कै पनि सफल भइन्छ जस्तो लाग्छ। र मैले आफै पनि सँगसँगै काम गरिरहँदा कति साथीहरू आफ्नो इष्टमित्रहरू यताउता कुरा गरिरहँदाखेरि उहाँहरूले हेर्ने कुरा र अरू अलिकति त्यो क्षेत्रमा लागेको मान्छेले देख्ने कुरा चाहिँ फरक हुन्छ। अब जस्तै एउटा इक्जाम्पल, कुनै तालिम आयोजना गरेको छ कुनै ओडामा होइन, त्यहाँ चाहिँ अब कतिजनाले कस्तो भनिराख्नुहुन्छ भने मलाई त समय नै हुँदैन, फुर्सदै छैन, घरमा खाजा बनाउनु पर्छ, केटाकेटी आइहाल्छन्, स्कूल पुर्याउन जानुपर्छ, ल्याउनुपर्छ होइन। त्यो भित्र पनि केही समय त खाली हुन सक्छ। अनि त्यस्तो कुरा हामीले म्यानेज गर्न गाह्रो भइरहेको अवस्था, अनि अवसर आए पनि त्यसलाई चाहिँ अलिकति व्यवस्था गरिएको, यो अवसर भए पनि मेरो लागि होइन, मैले सक्दिनँ भन्ने टाइपले चाहिँ सोचेको अवस्था पनि मैले भेटिरहेको हुन्छु। त्यसको लागि सबैभन्दा पहिला मैले के भन्छु भने इच्छा शक्ति नै हुनुपर्छ, म गर्छु यो प्रयास त गर्छु त्यसपछि केही त होला भनेर सोच चाहिँ राख्नुपर्छ। प्रयास नै नगर्यो भने त के थाहा हुन्छ त, होइन? मान्छे बाहिर नै निस्कन खोज्दैन भने त कुवाको भ्याकुता नै हो नि, कुवाको भ्याकुता नै हुन चाहनेले त केही पनि गर्न सकिन्न, होइन? हामी महिला दिदी बहिनी त अब पहिलेदेखि नै अलिकति पितृसत्तात्मक देश भएको हुनाले पछाडि परेको जस्तो नै छ, र अहिले चाहिँ अलिकति खुल्ला रूपले अलि जनचेतना फैलिएको, महिलालाई पनि समय दिनुपर्छ, उहाँहरूलाई पनि सहभागिता गराउनुपर्छ भन्ने यो समयमा फेरि आफूले पाएको कुरा छोड्नु पनि उहाँको कमजोरी हो भनेर चाहिँ मलाई लाग्छ।
0: पाएको चिजलाई पनि राम्रोसँग सञ्चालन गर्न सक्नु पर्यो, अगाडि बढ्न सक्नु पर्यो।
1: म मेरो लागि आवश्यक हो, म त्यहाँ जानुपर्छ भन्यो भने हामी 6 बजे उठ्छौँ भने 5 बजे उठे हुन्छ नि त, होइन? 1 घण्टा आफ्नो लागि चाहिँ समय निकालेर अलिकति अगाडि उठ्यो भने त्यो 1 घण्टा त हामीले कार्यक्रममा सहभागी हुन पाउँछौँ। कतिवटा तालिमहरू खोलिराखेको हुन्छ, मलाई के फिल हुन्छ भन्दाखेरि म त छुट्टी भएको भए त म यो सिक्न जान्थेँ नि भनेर मलाई लाग्छ। तर जानुहोस् न दिदी बहिनीहरू, तपाईँहरूको लागि त्यो फाइदा हुन्छ। तपाईँले सिकेर घरको लागि केही सामान बनाउनु भयो भने त त्यो फाइदा हो, कमसेकम किन्नु त परेन, तपाईँ अलिकति भयो भने पैसा बचत भयो नि त। त्यो कुरा गरिरहँदाखेरि यति थोरै उसो गरेर के फाइदा हुन्छ र भनेर अलिकति हल्का लिएको अवस्था, उहाँहरूले यो अवसरलाई नबुझेको जस्तो चाहिँ मैले महसुस गर्छु। र कतिजनाले फेरि त्यसलाई फरक तरिकाले पनि सोच्नुहुन्छ, होइन? सबै एउटै खालको हुनुहुन्छ भन्ने होइन, तर जसले अलिकति साँगुरो सोच गरेर सोचेको हुन्छ त्यसले चाहिँ अवसर भेट्दैन। तर अलिकति फराकिलो गरेर सोच्यो भने बाहिर निस्कनु भनेको केही न केही नयाँ कुरा सिक्नु हो, नयाँ कुरा बुझ्नु हो, त्यो चाहिँ हामीले नै बुझ्नुपर्छ जस्तो चाहिँ लाग्छ मलाई।
0: अन्त्यमा हाम्रो हृदयको आवाज, भित्र लुकेका मोतीहरू कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण दिदीबहिनीहरूलाई केही भन्न चाहनुहुन्छ?
1: यो कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण दिदीबहिनीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने, म पनि एउटा मनोपरामर्शकर्ता भएको नाताले चाहिँ यस्तो कुरामा चाहिँ हामीले एकदमै अलिकति संवेदनशील भएर सोच्नुपर्छ। अहिले चाहिँ धेरै नेपालमा पनि प्रत्येक दिन 18-20 जनाको दरले चाहिँ आत्महत्या गरेको त्यस्ता केसहरू भेटिरहेको छ, होइन? यस्तो दरहरू बढ़िरहेको अवस्था छ, कति डिप्रेसनमा गयो, एन्जाइटी भयो, औषधिहरू खाइरहेको अवस्था छ, कहाँ जाने होला, के गर्ने होला भनेर अलिक बाहिर खुलेर भन्न नसकेको अवस्थाहरू पनि भेटिन्छ। कति दर्ता भएका केस बाहिर आएको छन् र हामीले सुन्न पाउँछौँ, कति भित्रभित्र त्यस्ता घटनाहरू धेरै भएको अवस्था छ। त्यही भएर आफूलाई एकदम सुरक्षित राख्न, आफ्नो केयर गर्नको लागि पनि यस्तो खालको कार्यक्रममा सहभागी हुनुहोस्। र तपाईँलाई इच्छा छ भने, यो तालिम लिन पनि चाहनुहुन्छ भने, यसले कामै गर्नुपर्छ भनेको होइन कि आफ्नो ख्याल गर्न, आफ्नो परिवारको ख्याल गर्न, आफ्नो छरछिमेकी आफन्तहरूको लागि पनि केही तपाईँले सल्लाह सुझाव दिन सक्नुहुन्छ, यो गर्यो भने त यस्तो कुरा फाइदा हुन्छ, यसले चाहिँ मलाई यस्तो कुरा राम्रो गर्यो, मैले अहिले फरक तरिकाले सोचिरहेको छु भनेर चाहिँ तपाईँले सजेस्ट गर्न पनि सक्नुहुन्छ। त्यही भएर आफ्नो केयर गर्नको लागि पनि यो परामर्श तालिम लिन जरुरी छ। र यस्ता साना साना कार्यक्रमहरू प्रत्येक वडामा पनि भइरहेको हुन्छ, त्यस्ता कार्यक्रममा गएर केही कुराहरू सुन्यो भने पनि केही न केही फाइदा चाहिँ भएको हुन्छ। त्यसको लागि चाहिँ नहिचकिचाउनु होला, निर्धक्क भएर केही न केही समय मिलाएर आफ्नो घर परिवार आफ्नो कर्तव्य पूरा गरेर चाहिँ गर्नुहोला भन्न चाहन्छु।
0: एकदमै धन्यवाद सङ्गीताजीलाई, यहाँले आज हाम्रो यस हृदयको आवाज कार्यक्रम अन्तर्गत लुकेका मोतीहरूको यो कार्यक्रममा आएर अति नै सान्दर्भिक विषयवस्तुलाई उजागर गरी आफ्ना हृदयका आवाजहरूलाई हरेक महिला दिदीबहिनी भनौं अथवा हरेक हृदयहरूमा पुर्याउनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हुन्छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ बोलाएर मेरा केही मनका कुराहरू चाहिँ सेयर गर्ने मौका दिनुभयो, त्यसको लागि यहाँलाई पनि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु।
0: हवस्त श्रोता, रेडियो कार्यक्रम हृदयको आवाजको आज समय सकिएको छ। अर्को हप्ता हामी समाजमा हृदय देखिने काम गरेर समाजमा सकारात्मक सन्देश छर्दै परिवार, समाज, आफ्नो कर्म र राष्ट्रका लागि योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्वहरू लिएर आउनेछौ। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धेरै धेरै धन्यवाद। साथै हाम्रो यस कार्यक्रममा सहभागी भएर आफ्नो हृदयको आवाज व्यक्त गर्नुभएकोमा आजका अतिथि शैक्षिक तथा सामाजिक व्यक्तित्व संगीता कोइरालाजीलाई पनि विशेष धन्यवाद। आजको कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। खुलेर निकालौं हृदयको आवाज। शुभ साता, नमस्कार।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 98460-59581
0: 98165-75475।
3: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, युएसए, युके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक। फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 061-55-3050, 061-58-9848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
8: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, आज पनि केही ठाउँमा ठूलो पानी पर्न सक्ने, भोलिदेखि सुधार आउन सक्ने सम्भावना। काठमाडौँको महाकाल बारीमा युवतीले गरिने आत्मदाह प्रयास, कीर्तिपुरमा उपचार हुँदै, मोबाइल फोन प्रसारण प्रणाली मार्फत विपदको पूर्व सूचना दिने तयारी। र भलिबल प्रतियोगितामा पुरूषमा कर्णाली युवा क्लब र महिलामा कर्णाली मावि विजयी। अब सुनौ पूरा समाचार। अविरल वर्षा बाढ़ी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू अवरूद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार बागमती, कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका कयौं सड़क खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन्। कोशी प्रदेशमा मेची राजमार्ग अन्तर्गत इलामको राजदुला दुवाली खण्ड पूर्ण रूपमा बन्द छ, यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने जनाइएको छ। मध्य पहाड़ी लोकमार्ग खोटाङको माखमामा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ भने भोजपुरको बोखिम खण्डमा बाढ़ीका कारण एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको छ। बागमती प्रदेशमा सबैभन्दा बढ़ी सड़कहरू प्रभावित भएका छन्। विभिन्न राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै राति 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको छ। अरणीको राजमार्ग सिन्धुपाल्चोकको 0 किलो र कोदारी दुवै ठाउँमा पहिरोको कारण पूर्ण रूपमा बन्द छ। यस्तै कान्ति लोकपथमा पनि सम्भावित बाढ़ी र पहिरोको जोखिमका कारण रातको समयमा यात्रा गर्न प्रतिबन्ध लगाएको छ। रसुवाको पासाङ लामो राजमार्ग भने पहिरोको पापजुद एकतर्फी रूपमा सुचारू भएको छ। गण्डकी प्रदेशको कालीगण्डकी करिडोर अन्तर्गत बागलुङको बेलबगरमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। उता सुदूरपश्चिम महाकाली राजमार्ग दार्चुलाको पने बाँज र एरी छिनामा पहिरो खसेको कारण यातायात पूर्ण रूपमा ठप्प भएको छ। यता आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मध्य प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर अधिकांश ठाउँमा बादल लागेको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र पश्चिम प्रदेशका हिमाली भागका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गैराती, बागमती र कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको भएको थियो। काठमाडौँ उपत्यका सहित अरू ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गएको शनिबारदेखि शुरू भएको पानी पर्ने क्रम भोलिदेखि क्रमशः कम हुँदै जाने मौसमविदको अनुमान छ। वरिष्ठ मौसमविद मिन कुमार अर्यालका अनुसार आज देशका विभिन्न ठाउँमा वर्षा भए पनि भोलिदेखि वर्षा क्रमशः कम हुँदै जाने बताएको छ। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 8 महाकल बारीमा एक युवतीको आत्मदाह प्रयास गरेकी छिन्। काभ्रे पलाञ्चोकको तेमाल गाउँपालिका 3 घरमै हाल महाकल बारी बस्दै आएकी 27 वर्षीय सालु गुरूङले राति 2:50 जाँदा पेट्रोल थर्केर आत्मदाह प्रयास गरेको जिल्ला प्रहरीका वरिष्ठ काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। प्रहरीका अनुसार गुरूङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको उनका श्रीमानले फेला परेको थिए। घाइते अवस्था कि श्रीमतीलाई श्रीमानले सुषमा कोइराला मेमोरियल अस्पताल साखु पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि किर्तिपुरको वर्ण अस्पतालमा रिफर भइसकेको एसपी भट्टराले जानकारी दिए। गुरूङको शरीरको अनुहार छाती र दुवै हातमा गरी अन्दाजी 50% भाग जलेको छ। उनी हल्का बोल्न सक्ने अवस्थामा रहेको वा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सरकारले विपदको पूर्व चेतना पाउने सहित आवश्यक सूचनालाई अझ प्रभावकारी र छिटो बनाउने उद्देश्यले मोबाइल फोन प्रसारण प्रणाली लागू गर्नुभएको छ। हिजो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाको अवस्थामा गृह मन्त्रालयको विपद तथा द्वन्द व्यवस्थापन महाशाखाका प्रमुख सुरेश पन्थीको उपस्थितिमा मोबाइल फोन प्रसारण प्रणाली मार्फत विपदको पूर्व सूचना दिने तयारीको विषयमा छलफल भएको हो। प्राधिकरणका अनुसार मोबाइल फोन प्रसारण प्रणाली एकीकृत पूर्व सूचना प्रणालीको महत्वपूर्ण अंग हो। यस प्रणाली मार्फत मोबाइल संचारको रेडियो नेटवर्क प्रयोग गरी जोखिमयुक्त भौगोलिक क्षेत्रमा रहेका सबै नागरिकको फोनमा एकैपटक विपदको चेतावनी सहित सन्देश पठाउन सक्ने प्राधिकरणले जनाएको छ। सर्फमा विपद व्यवस्थापन तथा दूरसञ्चारसँग सम्बन्धित संघीय मन्त्रालय र सरकार भएका निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। भारतमा शिक्षण प्रणालीमा सुधारको माग गर्दै कर्कोश जनता पार्टीले गरेको आह्वानपछि आज हजारौं मानिसले संसद भवनलाई मार्च पार्ने प्रयास गरेका छन्। विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा नेताहरू दिल्लीमा विरोध प्रदर्शन गर्न तोकिएको ठाउँ
जन्तर मन्तरमा भेला भएका थिए। प्रदर्शन स्थलमा खटाइएका सयौंको संख्याका प्रहरी तथा अर्धसैनिक बलका सुरक्षा कर्मीहरूले सीजीपीका समर्थकहरूलाई तितर बितर पार्न लाठीचार्ज तथा असुर ग्यास पनि प्रहार गरेको बीबीसीले जनाएको छ। सीजीपीको समर्थनमा 21 दिनदेखि अनसनमा बस्नुभएका अभियान कर्मी तथा शिक्षाविद सोनाम बुवाङचुकलाई शनिबार सुरक्षा कर्मीहरूले बलपूर्वक अस्पताल पुगेपछि तनाव बढ़ेको थियो। उहाँले अस्पतालमा पनि अनसन जारी राख्नु भएको छ। पार्टी भनिए पनि सीजेपी कतै दर्ता भएको राजनीतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिने सहित परीक्षामा हुने अनियमितताको विरोध गर्न भएको मे महिनामा अनलाइन ब्रन्चमा व्यङ्गात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो। त्यसपछि सीजेपीले ठूलो समर्थन पाएको छ। शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीको समर्थकहरूको छ। तर प्रधानले सीजेपी र त्यसका समर्थकहरूलाई उच्छृंखल तत्वहरूको टोली भन्दै आलोचना गर्नुभएको छ। सीजेपीका प्रवक्ता सौरभ दासले पार्टीका संस्थापक अभिजित दिपाकेलाई प्रहरीले लगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। भारतमा राजनीतिक विरोध प्रदर्शन हुनु सामान्य भए पनि केही वर्ष यता भारतको राजनीतिक सत्ता केन्द्र रहेको दिल्लीमा यसरी व्यापक विरोध प्रदर्शन हुने गरिएको थिएन। प्रदर्शन स्थलमा अत्याधिक गर्मीका कारण केही मानिस बेहोस भएका छन्। खेलकुदको समाचार। हुम्ला क्लब वा वडा स्तरीय भलिबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ। सो प्रतियोगितामा पुरूषतर्फ कर्णाली युवा क्लब र महिलातर्फ कर्णाली मावि विजेता भएका छन्। आइतबार भएको फाइनल प्रतियोगितामा पुरूषतर्फ कर्णाली माविलाई सो सेटमा हराउँदै कर्णाली युवा क्लब विजेता भएको हो। त्यसै गरी महिलातर्फ कर्णाली माविले थाया युवा क्लबलाई हराउँदै विजेता भएको हो। विजेता पुरूषतर्फका टीमलाई 10,000 उपविजेता 7,000 र महिलातर्फको विजेता टीमलाई 7,000 नगद उपविजेता 5,000 नगद मेडल प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताको आर्थिक समितिका सल्लाहकार मन्दिर सिंह बताएका छन्। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोक अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेर एकपटक। वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित। आज पनि केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना। भोलिदेखि सुधार आउने। महाकालबारीमा युवतीले गर्ने आत्मदाह अपराध। कीर्तिपुरमा उपचार हुँदै। मोबाइल फोन प्रसारण प्रणाली मार्फत विपदको पूर्व सूचना दिने तयारी। भलिबल प्रतियोगितामा पुरूषमा कर्णाली युवा क्लब र महिलामा कर्णाली मावि विजेता। रेडियो सुपन्ताले तयार पारेको बिहान 9 बजेको खबर सङ्गालोको समय सकिएको छ। तपाईँ रेडियो सुपन्ताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosupanta.com लगन गरेर साथमा रेडियो सुपन्ताको मोबाइल एप्लिकेसन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुन्छ। हाम्रो संसार मेटिन अहिले 6 बजे खबर सङ्गाल आउँछ। हामी सफलताको पाइलामा केही ब्रेक भए सुन्न सक्नुहुन्छ। विभिन्न गीत सङ्गीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। शुभ दिन।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लायो,
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीचु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीचु मिट छ। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
1: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम पोखरा छ।
3: ए हेर्नुस त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

हजुर नमस्कार, शुभ प्रभात। साथमा लोक सांगीतिक अभिवादन। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम लोक गीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रम लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताबाट, रेडियो सफलताको फेसबुकबाट, रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरकै साथ सुन्न सक्नुहुनेछ। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाम बेसी उकाली उराली भन्ज्याङ चौतारी बनापाखा घाँस दाउरा मेला पात पानी पन्देरो डाँडा काँडा खोला नाला कुना कन्दरामा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकला प्रस्तुत गर्ने गर्छौं। कार्यक्रममा यति बेला भने म कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशीली प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघार्ने अनुमति चाहन्छु। विशेष गरी हामी बर्खायामको समयमा छौं। कतिपय गाउँघरमा हलो जुवा बोकेर मेलापात गर्दै हुनुहुन्छ होला, कतिपय घाँसको बारी बोक्दै हुनुहुन्छ होला। पक्कै पनि समय सान्दर्भिक गीत प्रस्तुत गर्नेछु म कार्यक्रमको शुरूआतमा। विष्णु खत्री त्यस्तै गरी बिमा कुमारी दुराको सुमधुर आवाजमा किसानी दाईको हलो र जुवा बना पाखा पलाउँदा पालुवा अत्यन्तै मिठो सांगीतिक कोशीले स्वीकार होला।

हजुर, किसानी दाईको हलो र जुवा, वन पाखा पलाउँदा पालुवा, विष्णु खत्रीको शब्द संगीतमा विष्णु खत्री, त्यस्तै गरी भीमा कुमारी दुराको सुमधुर आवाजलाई कार्यक्रममा प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघारिसकेकी छु। अवश्य पनि यहाँहरू सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ होला भन्ने अपेक्षा गर्छु। हामी बर्खा याममा छौं, विशेष गरी श्रावण महिनाको आज पहिलो मंगलबार पहिलो हप्ता। यहाँहरू सोमबारे व्रत बस्नुभएको होला कतिपय दिदीबहिनीहरू, हातभरि हरिया पैला चुराहरू लगाएर कतिपय दिदीबहिनीहरूले राम्रो श्रीमान पाऊ भनेर, कतिपय दिदीबहिनीहरूले श्रीमानको आयु लामो होस् भनेर व्रत लिँदै हुनुहुन्छ होला श्रावण महिनाभरि। अवश्य पनि यहाँहरूको मनोकामना पूरा होस् भन्दै यति बेला म कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। विमल राज छेत्री, त्यसै गरी विष्णु माझीको सुमधुर आवाजमा हिमाल सेतै छ, हाँस्ने बोल्ने हजारौं भए नि यो मन त्यतै छ, यो मिठो सांगीतिक कोशीले यति बेला तपाईँ सम्पूर्णको लागि स्वीकार्नुहोला।

विष्णु माझी त्यसै गरी विमल राज छेत्रीको सुबर आवाजलाई पक्कै पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मीठा मीठा रमाइला रमाइला मर्म स्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्ने क्रममा म फेरि पनि अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। कति पनि ढिला नगरिकन अत्यन्तै मिठो सांगीतिक कोशीले लामो समय अगाडि बजारमा भित्रीको गीत हो, सबैले मन पराउनु भएको गीत राजु परियार त्यसै गरी विष्णु माझीको समुद्र आवाजमा डाली पलायो तर माया पलाइन यति त टोलाइन धन्दै बोलाइन। यो मिठो सांगीतिक कुशीले प्रस्तुत गर्नेछु। लगत्तै छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछु। म विश्राम पछि आउने नै छु। तपाईँ सुन्दै गर्नुहोला कालतारी।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर रुरल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका हामीलाई सम्झनु।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड्का, फोन नंबर 0165536651। सम्झनु है नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्र वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 0165551071, 9807081234, 9705077123, व्हाट्सएप नम्बर 9811771।
4: मेरी आमै नि घर बनाउन लाग कुरा त तलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका, अर्जेल गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 0161-541-984-541-985। उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0165525904। स्टिल आल्मुनियम मेटल उद्योग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुर, एकैछिनको छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा। म छु तपाईँको साथमा प्रीति। विश्राम अगाडि अत्यन्तै मिठो सांगीतिक कोशीले प्रस्तुत भइसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भने अपेक्षा गर्दै कार्यक्रममा यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्ने क्रममा यति बेला भने चितौनबाट तुलसा भण्डारीको रोजाईमा पढ्न सफल अत्यन्तै मिठो भाका

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदनल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे। जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदान।

लगाएको माया त केही दिनको छाया मात्रै एक दिन मनमै हराउँछ तर मेरी माया मेरो दिलमा बसेकी छ मसँगै बाँचेकी छ।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र सी कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-57-9-15।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
6: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
8: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनायो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घर को? म त सोचा सोचा हैराने भइसके।
2: के चिन्ता लिन्छ हौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो, एभरग्रीन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरु आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
3: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5 0 किलोमिटर, मोबाइल नम्बर 98560 23 461, 98266 0698।
4: सफलता स्टूडियो टाइम।

0: हेर्नु साङ्लो बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बिचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9840606642, 9860401081।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल

0: एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड नागढुंगा पोखराट कास्की फोन नंबर 0161553071 98067881234 97050771123 व्हाट्सएप नंबर 98011771123
1: भोलि घरमा पूजा छ पूजाका सामग्री केही लिन जान पाएको छैन फेरि महेन्द्र पुल जानु पर्ने होला यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि
1: ए हो र ल त्यसो भए म ढुक्क भएँ ल
3: हजुर हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 98460054635 98464483853
4: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
4: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: ज्यादा।
1: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
2: होइन के भन्छ यो रेडियाले तिल लगाता गान्छ।
1: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: मेरी सानो, म तिमीलाई कति धेरै माया गर्छु। यो हावा बहेसम्म, यो धरतीमा म जीवित रहेसम्म म तिमीलाई माया गरिरहनेछु, किनकि म तिमीलाई आफ्नो प्राण भन्दा पनि प्यार मान्छु, मेरो सास भन्दा पनि प्यार मान्छु, जिन्दगीको सबैभन्दा ठुलो आभास मान्दछु। ए मेरी प्रेमिका, म तिमीलाई माया गरिरहनेछु।
1: जिन्दगीको सबैभन्दा मिठो मिठो आभास मान्छु।
2: सुनछरी म्युजिक प्रणालीको गौरवमय प्रस्तुति, गीतकार प्रेम प्रकाश मायालुको आधुनिक गीतको शैली, यो हावा बहेसम्म। स्वर कर्ण खड्का अनुरागी, संगीत संतोष श्रेष्ठ र शब्द प्रेम प्रकाश मायालु।
1: जिन्दगीको सबैभन्दा मिठो मिठो आभास मान्छु।
2: बीआरबीटी 6054438।
1: सबैभन्दा मिठो मिठो आभास मान्छु।
2: गीत सर्वत्र बजारमा उपलब्ध छ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट शप पोखरा 8 रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। दोस्तीटु मिट शप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98166 15475।
5: स्टुडियो टाइम, इट्स टू वेल नोन।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89 989।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639003 2, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बन।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9755055 07 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओम जय जगदीश हरे।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
3: होइन के भन्छ नि बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
4: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
5: घर बनाउन लागेको कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-9584-541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9856-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9856-011-86 9846-35111 सम्पर्क नम्बर फेरि एकपटक 9846-35111

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
2: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 मा दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
3: कन्ट्याक्ट 0615553050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटीपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनु हुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटीपी दिने नगरौ, ठगी हुनबाट बचौ।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगा

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9870285575 9807159947 9507325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आईएलएसपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले?
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 9560214040, 9560601127 र 9803214040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर तुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 98460 59581,
3: 98165 15475।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067 81234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123। लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061544737, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460008581। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। तपाईँको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोक।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 कर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर डुलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैनपावर कंसल्टेंसी प्राइवेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नंबर 061553071, 98067184234, 97050707123, व्हाट्सएप नंबर 98011707123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्चे बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: महिला दाई, ए महिला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: मौके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121750, 98251 27।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

अनलाइन अर्डरका लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
2: हो नि, पोखरा मुस्ताङ देखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
3: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं

0: गहना साफ्टवेयर तथा खरीद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधि द्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गर गहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवामा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
2: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, लागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9705077123। व्हाट्सएप नम्बर 9801177123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508, 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाओ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नंबर 9864066642 9864061081। मठ मंदिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 मेगाहर्जलाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 0615707636 9856320325 9806535480 साथ ही आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9855011 86, 9845035111। सम्पर्क नम्बर फेरि एकपटक 9845035111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरी राख्नु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 कर्स्याङ चोक फोन नम्बर 0165746068 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0165149485 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 0165259004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ मुहान वरपरका रुख नकाटौं र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: हरेक दिन हरेक पल यो पृथ्वीमा कैयौं पाहुनाहरू नवागन्तुक बनेर चलिरहेका हुन्छन्। सबैलाई थाहा छ जन्मपछि मृत्यु निश्चित छ भने, तर मृत्युभन्दा पहिले हजारौं सपनाहरू लक्ष्यहरू पाउने गन्तव्य स्थान खोजिरहेका हुन्छन्। तर हृदयबाट कोही लक्ष्यको नजिक पुगेर पाहुना बन्छन् त कोही धरतीबाटै विदा हुन्छन्।
1: सुन्नुहोस् त, खै कसरी भनौँ, आज सत्य कुरा त भन्नै पर्ने हुन्छ।
2: भन्नु डाक्टर,
1: के छ त्यस्तो? तपाईँको श्रीमतीलाई ब्रेन ट्युमर लाग्छ, अब उहाँ छ महिनाभन्दा बढी बाँच्न सक्नुहुन्छ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 50 960 दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहकवर्गहरूलाई जानकारी गराउँछौ।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9755055007 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।

0: नमस्ते।
1: नमस्ते गर्नुपर्दैन। मलाई तिम्रो बारेमा केही पनि थाहा छैन, सायद मेरो बारेमा तिमीलाई धेरै कुरा थाहा छ। बॉयफ्रेन्ड छ?
0: हजुर।
1: प्रेमी छ?
0: छैन, मैले त आमा हेर्नुपर्छ।
1: ओके, मलाई तिमी जस्तै केटी मनपर्छ, सोची सिम्पल लपन सपन जाने।

0: होटल भनेर खाइयो के अब भाजुको हातको खाना पाइने हो
1: सही हो सही हो
2: हेर साथी ऊ गुण्डा हो विश्वास नगर यिनीहरूको कुनै विश्वासिलो चरित्र हुँदैन ओइ म के भनिरहेको छु सुन्दैछस् यसलाई के भन्ने
3: सुन्नु तपाईँ सधैँ साथीहरूसँग मात्र हुन्छ हो
4: अँ मेरो भाइहरू हुन्
3: अनि मेरो लागि टाइम
4: प्राइभेसी चाहियो है
3: मलाई पनि मेरो मनको कुराहरू सुनाउनु मन छ तपाईँलाई हामी दुईजना मात्रै बसेर आरामले
4: ओके गुड ठिक छ

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460-66642, 98460-41081।

0: विगत को 20 वर्ष देखि हजुरको सेवामा समर्पित
1: वेस्ट सर्फले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 मा एक वर्षको टीवी प्लस इन्टरनेट सर्भिस 19,500 मा दुई वर्षको टीवी प्लस इन्टरनेट सर्भिस
0: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टीवी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टीभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टीवी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टीवी सर्भिस
1: कन्ट्याक्ट 0615530500 0615589848
0: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डरका लागि सम्पर्क 9705508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
0: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
0: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।
2: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
3: घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अडेल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 1475।

0: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9856028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
3: काममा अलि सघाउँछ कि भनेर नि।
2: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856120046 9852510504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9846020127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आईएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्तीटु मिट स
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98639 63 2, 98560 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061452966, 061455966 र मोबाइल नम्बर 98460008।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन, साइकल स्वास्थ्यको लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
6: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सर्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भर पर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
3: कन्ट्याक्ट 0615530050 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: समाजलाई जोड्न आमा मिलन
1: पोखरा महानगरपालिका वडा नम्बर 8 सिद्धार्थ मार्ग स्थित हाम्रो आमा मिलन केन्द्रले आफ्नै भवन निर्माण गरेर भवनबाट आफ्नो सेवा दिइरहेको छ। आमा मिलन केन्द्रले गर्दै आएको बालिका दुलै हैनन् भन्ने सन्दर्भमा विभिन्न खालको डायलगहरू जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।
2: सहकारी मार्फत सहकार्य गर्दै आमा मिलन
1: कति पनि विचलित नभइकन हामी सहकारीको मूल्य र मान्यता अनुसार कार्यक्रम सञ्चालन गर्दै आउँदाखेरिमा संस्था संस्थागत भएको देख्दाखेरिमा चाहिँ नि सबैजना खुसी हुनुहुन्छ।
0: श्रेष्ठ नागरिक हाम्रा इतिहासका दस्तावेज हुन्, यिनीहरूको सुरक्षा र संरक्षणमा आमा मिलन
1: श्रेष्ठ नागरिकहरूको दिवा सेवा कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौँ।
3: 65 वर्षको भयो कि भए पनि अझ 100 वर्षका ऐकाले भन्दा धेरै दुःख काटेकी मैले।
2: उद्यमशीलताको विकासमा आमा मिलन
4: सरकारबाट लोन लिएर अहिले आफ्नो व्यवसाय म आफै बाहिर निस्केर गर्दैछु। उद्यमशील बन्न सक्ने भए मलाई चाहिँ एकदमै आमा मिलन प्रति खुसी लागेको छ।
2: आकस्मिक उपचारका लागि मृत्युबाट बचाउन एम्बुलेन्स सेवाका लागि आमा मिलन
0: स्वास्थ्य र निरोगी बन्न योग र योगमा जीवन जोड्न आमा मिलन
2: आमा मिलन संस्था एक कार्य क्षेत्र अनेक
0: आटे गर्न सकिन्छ यसैको उदाहरण हो आमा मिलन
2: हजुर आमा मिलन केन्द्र कास्की पोखरा सधैं तपाईँको सेवामा।
5: यो खटारले फेरि टेन्सन दिए।
6: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन। कम्तीमा यस्तो तनाव त हुन्न।
7: उनीहरूलाई के थाहा गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा।
8: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ। साथै होम सर्भिसको पनि सुविधा छ। सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप पोखरा 8 रत्न चोक प्रोप्राइटर भीमकाजी गुरुङ मोबाइल नम्बर 97668663353 98122444584।
9: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखराट कास्की फोन नम्बर 01635531 98067184234 97050-77123 व्हाट्सएप नम्बर 98011-77123।
10: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
11: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
10: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
11: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
10: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 01615201179।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ट्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभभरबात। जहाँ संचार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल श्रावण महिनाको 6 गते बुधबार, इस्वीसम्वत जुलाई 22 तारीक सन् 2026, श्री साके 1948 नेपाल सम्वत 1146 रौद्र नामको सम्वत्सरः। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। ग्रीष्म ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार आषाढ शुक्ल पक्ष चलिरहेको छ। सौरमान अनुसार आज आषाढ शुक्ल पक्षको अष्टमी तिथि बिहानमा 7:48 त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा स्वाति रातिमा 1:55 त्यसपछि विशाखा नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा साध्य 42:34 त्यसपछि शुक्ल योग लाग्नेछ। कर्णमा बालव अहोरात्र रहनेछ। आनन्दादि योगमा आज धुम्र योग रहनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। आजको दिनमा 29:57 अर्थात 13:36 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:22 त्रुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:57 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय दिनमा 1:06 रहेको छ भने चन्द्रमा अस्ताउने समय रातिमा 11:56 रहेको छ। आज बुधाष्टमी व्रत गर्ने दिन र गोरखकाली पूजा गर्ने दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशिले व्यक्तिहरूको लागि आज नयाँ अवसरले तपाईँलाई उत्साहित बनाउने सम्भावना रहेको छ। चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्ने भएकाले रोकिएका कामलाई पुनः गति दिन सक्नुहुनेछ। अध्ययन, व्यवसाय, जागिर अथवा सामाजिक क्षेत्रमा राम्रो प्रगति हुने संकेत पनि देखिएको छ। परिवारका सदस्यसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। कसैको सुझावले भविष्यका लागि नयाँ बाटो देखाउन सक्नेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ र आवश्यक खर्च सहज रूपमा व्यवस्थापन गर्न सक्नुहुनेछ। सकारात्मक सोच र निरन्तर प्रयासले आजको दिनलाई उपलब्धिमूलक र सुखद बनाउने देखिएको छ। अब दोस्रो राशि वृष राशि। वृष राशि व्यक्तिहरूका लागि आज धैर्यता र व्यावहारिक सोचले तपाईँलाई धेरै काममा सफलता दिलाउनेछ। आर्थिक योजना बनाउने, बचत बढाउने अथवा भविष्यका लागि नयाँ निर्णय गर्ने उपयुक्त समय पनि रहेको छ। परिवारमा खुशीको वातावरण बन्ने सम्भावना रहेको छ। आफन्तसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ। क्षेत्रमा तपाईँको मेहनतको प्रशंसा हुन सक्नेछ। स्वास्थ्य सामान्य रहनेछ भने मानसिक रूपमा पनि उत्साह कायम रहनेछ। कुनै शुभ समाचारले आजको दिनको अन्त्य अझ खुशीमय बनाउन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब तेस्रो राशि मिथुन राशि। मिथुन राशि व्यक्तिहरूको लागि आज सम्बन्ध विस्तार गर्ने र नयाँ अवसर खोज्ने दिन रहेको छ। चन्द्रमाको प्रभावले साझेदारीका काममा राम्रो नतिजा प्राप्त हुने सम्भावना रहेको छ।